0: वर्ष त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
1: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Toshi de le punsum chow.

नमस्कार पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunfm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म रेविका राय। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलुखुम्बुदेखि विश्व मञ्चसम्मको यात्रा समेटेको मिङमा दोर्जे शेर्पाको आत्मकथा सार्वजनिक। मुस्ताङमा आजदेखि गयपज्रोङ जलवायु सम्मेलन शुरू हुँदै बाल दिवसको अवसरमा

सलेरमा विद्यार्थी लक्षित जनचेतनामूलक कार्यक्रम राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन हालसम्म 56 जिल्लामा अधिवेशन सम्पन्न ओखलढुंगामा विपदका 90 घटना 2 जनाको मृत्यु र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेशको सकारात्मक राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सोलुखुम्बुको जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा राजेन्द्र बस्नेत चयन हुनु भएको छ। पार्टीको महाधिवेशन नजिकै गर्दा सोलुखुम्बु सहित देशका विभिन्न 56 वटा जिल्लाहरूमा जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। राप्रपाले यसअघि नै आगामी मंगिर 26 देखि 28 गतेसम्म पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। सोही निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी तय गरेको कार्यतालिका अनुसार नै जिल्ला अधिवेशनहरू भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ। देशभरका विभिन्न जिल्लाहरूमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन हुने क्रम जारी रहेको छ। सोलुखुम्बुमा राजेन्द्र बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति बनेको छ भने यसै क्रममा कोशी प्रदेशका ताप्लेजुङमा अमृत कुमार सामदिन, इलाममा ताराप्रसाद नेपाल, छापामा केशव प्रसाद ओझा, मोरङमा मनोज बस्ने, तेह्रथुममा टंक प्रसाद अधिकारी जिल्ला अध्यक्षमा चयन हुनुभएको राप्रपाले जनाएको छ। यस्तै ओखलढुंगामा पदम कुमारी गुरूङ, खुटाङमा ललित राई, सुनखुवा सभामा दिपेन्द्र भण्डारी र उदयपुरमा ध्रुव राईमा जिल्ला अध्यक्षमा चयन हुनुभएको छ। राप्रपाले जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा नयाँ नेतृत्वलाई महाधिवेशन जिम्मेवारीमा परिचालन गर्ने जनाएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घर पर्जुङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पर्जुङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बस्नेतले भीम कुमार बस्नेतले जानकारी दिनुभएको छ। सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागी रहेका छन्। जलवायु परिवर्तनले हिमाली पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलता लगायतका विषयमा साझा धारणा तय गर्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पर्जुङ जलवायु परिवर्तन सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पर्जुङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले घर पर्जुङ घोषणा पत्र जारी गर्नेछ। गएको फदौ 10 गते भोटे कोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पर्जुङ जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट संघर्ष गर्दै पर्यटन व्यवसाय स्थापित भएका समाजसेवी निमा दुर्जे शेर्पाको आत्मकथा सगरमाथाको शेर्पा मको हो अंग्रेजी संस्करण आईएमए शेर्पा अफ माउन्ट एभरेस्ट सार्वजनिक भएको छ। न्याय याङजी शेर्पा स्मृति प्रतिष्ठान नेपालले काठमाडौँको लेङचौ स्थित मल्ल होटलमा शनिबार आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरेको हो। हालै भोटेकुसी नदीमा आएको भीषण बाढ़ीमा परि ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धांजलि स्वरूप एक मिनट मौन धारणबाट शुरू भएको कार्यक्रममा लेखक शेर्पाका 9 वर्षीय नाति मेर्वु छिरिङ शेर्पाले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा वक्ताहरूले यो पुस्तक केवल एक व्यक्ति वा शेर्पा समुदायको मात्र कथा नभई सगरमाथाको काखमा हुर्केका मानिसहरूको अद्भुत साहस, त्याग, समर्पण र मौलिक संस्कृतिको जीवित दस्तावेज भएको बताउनु भएको छ। शेर्पा भन्ने शब्द आफैमा वीरता, इमान्दारीता र हिमालप्रतिको अगाध मायाको प्रतीक भएको चर्चा गर्दै अंग्रेजी संस्करणको प्रकाशनले विश्वभरका पाठकहरूलाई नेपालका हिमाल शेर्पा जीवनशैली र सगरमाथा आरोहणका वास्तविक अनुभूति बुझ्न सहज बनाउने र नेपाली
प्रगतिलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ उच्च पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा पुस्तकका अनुवादक एवं सिक्किमका वरिष्ठ साहित्यकार डाक्टर मनोरथ दाहाललाई विशेष सम्मान गरेको थियो। उहाँले अनुवाद गर्दाका अनुभव बताउँदै शेर्पा समुदायको समृद्धि संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन पाउँदा आफूलाई गर्व महसुस भएको बताउनु भएको छ। सोही अवसरमा दृष्टिहीन तथा व्यस्त पाठकहरूलाई लक्षित गर्दै पुस्तकको अडियो बुक संस्करणको अंश पनि सार्वजनिक गरेको थियो। पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम लायन्स क्लब अफ फिनिक्स काठमाण्डुलाई सामाजिक कार्यका लागि हस्तान्तरण गरिने आयोजक पेम्बा याङ्जु शेर्पा स्मृति प्रतिष्ठानले जनाएको छ। पुस्तकमा शेर्पाको व्यक्तिगत जीवन संघर्षसँगै सगरमाथा क्षेत्रको जनजीवन पर्यटन व्यवसाय विकासक्रम विदेशी पर्यटक संघको अनुभव अन्तर्राष्ट्रिय भ्रमण सामाजिक सेवा र पारिवारिक सम्बन्धका विविध पाटा समेटिएको छ। लेखकले मनका कुरा शीर्षकको लेखकीय मन्तव्यमा सोलुकुम्बुबाट शुरू भएको आफ्नो जीवन यात्रा काठमाण्डु हुँदै संसारका विभिन्न मुलुकसम्म पुगेको उल्लेख गरेका छन्। जीवनमा भेटिएका साथीभाइ परिवार तथा विशेष गरी जीवनसंगनी पेम्बा याङ्जु शेर्पाको साथ र सहयोगले आफूलाई अघि बढ़न प्रेरणा दिएको उहाँको भनाई रहेको छ। पुस्तकमा सगरमाथा आरोहण र पर्यटनसँग जोड़िएको आफ्नो अनुभवलाई व्यक्तिगत स्मृतिसँग जोड़ेर प्रस्तुत गरिएको छ। सगरमाथा क्षेत्रको पर्यटन यात्रामा जोड़िएका विदेशी पर्यटक आरोह तथा स्थानीय समुदायसँगको सम्बन्ध तथा क्रममा भोगेका विभिन्न घटनालाई समेत पुस्तकले समेटेको छ। विशेष सूची अनुसार पुस्तकमा मेरो संघर्षशील पापा मेरो स्मृतिमा सगरमाथाको सायमा मेरो जन्म हिलारीको थप अभियान लुक्ला एयरपोर्ट अमेरिकाको भ्रमण र अनुभूति कोविडको गति पर्यटन क्षेत्रमा क्षति र सामाजिक कार्यमा संलग्नताका लगायतका 58 शीर्षकहरू रहेका छन्। विशेष गरी कोविड 19 महामारीका कारण पर्यटन क्षेत्रमा परेको संकष्ट त्यसले व्यवसाय र पर्यटनमा निर्भर समुदायमा पारेको प्रभाव तथा त्यसपछिको यात्रालाई पनि पुस्तकमा समेटिएको छ। अमेरिकादेखि अस्ट्रेलियासम्मको भ्रमण अनुभवले शेर्पाको व्यक्तिगत यात्रालाई नेपालको पर्यटनसँग जोड़ेर प्रस्तुत गरेको छ। सोलुखुम्बुमा राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरूका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा सले स्थित जनजागृति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी उक्त कार्यक्रम संचालन गरेको हो। कार्यक्रममा विद्यालयका कक्षा 4, 5 र 6 अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। त्यस अवसरमा प्रहरीले दैनिक रूपमा सम्पादन गर्ने प्रमुख काम कार्यवाही कार्यालयभित्रका विभिन्न शाखाहरूको जिम्मेवारी तथा समाजमा प्रहरीको भूमिकाबारे विद्यार्थीहरूलाई व्यवहारिक र विस्तृत जानकारी गराएका थिए। विद्यार्थीहरूमा प्रहरी सेवाप्रति सकारात्मक सोचको विकास गर्ने सुरक्षा सम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्ने र बाल्यकालदेखि नै नागरिक कर्तव्य एवं जनचेतनामूलक विषयमा सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। यस प्रकारको अन्तर्क्रियात्मक कार्यक्रमले प्रहरी र विद्यार्थी बीचको सम्बन्धलाई अझ प्रकार सुमधुर र विश्वासिलो बनाउन ठूलो सहयोग पुर्याएको आयोजकले जनाएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न प्रकृतिका 90 विपदका घटना भएका छन्। विपदका घटनामा परि ज्यान 2 मृत्यु भएको छ भने 23 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ओहलडुंगाको तथ्याङ्क अनुसार विपदका घटनाबाट एक वर्षमा 8,72,54,750 रूपियाँ बराबरको क्षति भएको छ। जिल्लाका विभिन्न स्थानमा आगो लागि बाढ़ी डुवान पहिरो हावाहुरी चट्याङ जनावर क्षति लगायतका घटना भएका हुन्। विपदका कारण 37 घर प्रभावित भएका छन् भने 13 घर विस्थापित भएका छन्। घरमा क्षति पुगेपछि केही परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरीले जनाएको छ। यस्तै 5 सरकारी कार्यालय 3 विद्यालय र 3 गोठमा समेत क्षति पुगेको छ। विपदका घटनामा 13 पशु चौपाय र 7 पंशी मरेका छन् भने यस्तै 11 वन अन्य 25 संरचना तथा एउटा बसमा समेत क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरेको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर कुमार शाहका अनुसार विपदका घटनामा घाइते भएका
भएकाहरूलाई घटनाको प्रकृति र अवस्था अनुसार उद्धार तथा उपचार गरिएको छ। विपदका कारण ज्यान गुमाएका दुईजनाले मृत्युले मानवीय क्षति समेत भएको छ। ओखलढुंगामा वर्षायाममा बाढ़ी तथा पहिरोको जोखिम बढ़ी हुने गरेको छ। ग्रामीण सड़क निर्माण र जिल्लाको भौगोलिक अवस्थाका कारण वर्षाको समयमा पहिरो खस्ने, सड़क अवरूद्ध हुने र वस्तु जोखिममा पर्ने समस्या दोहोरिँदै आएको छ। पहिरोको कारण सड़क र अन्य भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको छ। त्यस्तै गरी आग लागि पनि जिल्लामा विपदको प्रमुख कारणका रूपमा देखिएको छ। घर तथा अन्य संरचनामा आग लागि हुँदा ठूलो धनमालको क्षति हुने गरेको छ। प्राकृतिक विपदसँगै मानवीय लापरवाहीबाट हुने आग लागिले समेत विपदबाट हुने क्षतिको मात्रा बढ़ाउने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृंखला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संघ क्याम्पले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्न प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढ़ाएको हो। बीबीसीका क्रिकेट संचालक प्रमुख सहियार नाफिसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आएको छ। बीबीसी र क्यानबीच सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफेसले बंगलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्यूचर टुर्स प्रोग्राम एचटीपी चक्रभित्र श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताउनु भएको छ। हवस् त बिहान 7 बजेको सोधो समाचारबाट समाचार शाखाका सहकर्मीसँगै म रेविका राई विदा हुन्छु। बिहान 10 बजेको सोधो समाचार लिएर फेरि आउँछु। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोले फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: अट्टेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
3: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट सचल्किन्छ दुधकोशी, त्यहीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज।
4: धर्म, रीतिरिवाज, संस्कृति, सम्मानमा सधैँ अगाडि। सामुदायिक रेडियो सोलु एफएम 101.2 MHz।
5: आज मंगलबार बिहान 7:15 7:30 बजेसम्म सोलु एफएम 101.2 MHz मुक्तिको सन्देश रेडियो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोता मित्रहरूमा हार्दिक अभिवादन सहित जयमसी नमस्ते। आजको सन्देश तपाईँको निम्ति आशिषमय हुनेछ भन्ने हामीले आशा गरेका छौ। अब सन्देश सुन्नुहोस्।
6: अब आउनुहोस्, हामी आज मर्कुसको सुसमाचारबाट येशूको अधिकार विषय उपर मनन गर्नेछौ। येशू र उहाँका चेलाहरू कफरनहुम शहरमा जानुभयो, जुन शहर गालिल समुद्रको उत्तर पश्चिमी किनारमा अवस्थित थियो। येशू विश्रामको दिनमा सधैँ सभाघरमा जाने गर्नुहुन्थ्यो, त्यसैले उहाँहरू कफरनहुमको सभाघरभित्र प्रवेश गर्नुभयो र येशूले त्यहाँ शिक्षा दिन लाग्नुभयो। उक्त सभाघरमा कोही मानिस उठेर शिक्षा दिनु असामान्य कुरा थिएन, तर त्यसपटक बोल्नुहुने चाहिँ भिन्दै हुनुहुन्थ्यो। म यहाँ मर्कुसको सुसमाचार 1:21-28 पदसम्म पढ्न चाहन्छु, जुन खण्ड यस्तो छ: अनि उहाँहरू कफरनहुममा जानुभयो, अनि तुरन्तै विश्राम दिनमा उहाँले सभाघरभित्र पसेर शिक्षा दिनुभयो, अनि उहाँको शिक्षामा तिनीहरू छक्कै परे, किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर अधिकार हुनेले जस्तै तिनीहरूलाई शिक्षा दिनुहुन्थ्यो। अनि तिनीहरूको सभाघरमा अशुद्ध आत्मा लागेको एउटा मानिस थियो, त्यो यसो भन्दै करायो, हे नासरतका येशू, हामीलाई छोडिदिनुहोस्, तपाईसँग हाम्रो के काम छ र के तपाईँ हामीलाई नाश पार्न आउनुभएको हो? म तपाईलाई चिन्दछु, तपाई को हुनुहुन्छ? परमेश्वरका पवित्र जन। अनि येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्की। अनि त्यो अशुद्ध आत्मा त्यसलाई मडार मुडुर पारेर र ठूलो स्वरले चिच्चाएर त्यसबाट निस्क्यो, अनि तिनीहरू सबै छक्कै परे। यहाँसम्म कि तिनीहरूले यस्तो भन्दै आपसमा सोधासोध गरे, यो के हो? यो कुन नयाँ शिक्षा हो? किनकि अधिकारसहित उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा पालन गर्दछन्। अनि तुरन्तै उहाँको कृति गालिलका चारैतिरका सारा मुलुकभरि फैलियो। येशूसँग अधिकार थियो। ती मानिसहरूले यो कुरा थाहा पाए, ती भूतहरूले यो कुरा थाहा पाए, उहाँ भिन्दै हुनुहुन्थ्यो। आउनुहोस्, आज येशूसँग रहेको अधिकार बारे मनन गरौं। सर्वप्रथम आउनुहोस्, उहाँले अधिकार सहित शिक्षा दिनुभयो भन्ने कुरालाई हेरौं। पद 22 यसो भन्दछ, अनि उहाँको शिक्षामा तिनीहरू छक्कै परे, किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर अधिकार हुनेले जस्तै तिनीहरूलाई शिक्षा दिनुहुन्थ्यो। उहाँको शिक्षा भिन्दै थियो। डाक्टर कोलले यो खण्डबारे यसरी टिप्पणी गर्नुहुन्छ, मानिसहरू उहाँको शिक्षामा रहेका कुराहरूलाई देखेर मात्र होइन तर यसको प्रस्तुतिबाट प्रकट भएको व्यक्तिगत अधिकारको अप्रत्यक्ष मान्यतालाई देखेर आश्चर्यचकित भए। उहाँको शिक्षा शास्त्रीहरूले दिने शिक्षा भन्दा भिन्दै थियो। उहाँले अधिकारसहित शिक्षा दिनुभयो जसलाई मानिसहरूले पहिला कहिल्यै सुनेका थिएनन्। उहाँसँग ईश्वरीयताको कुरा जोडिएको थियो। उहाँले परमेश्वरले दिनुभएको अधिकार सहित शिक्षा दिनुभयो। दोस्रो, उहाँसँग भूतहरूलाई वशमा राख्ने अधिकार थियो। फेरि हामी पदहरू 23-26 पढ्न चाहन्छौ। अनि तिनीहरूको सभाघरमा अशुद्ध आत्मा लागेको एउटा मानिस थियो र त्यो यसो भन्दै करायो, हे नासरतका येशु, हामीलाई छोडिदिनुहोस्, तपाईसँग हाम्रो के काम छ र के तपाई हामीलाई नाश पार्न आउनु भएको हो? म तपाईलाई चिन्दछु, तपाई को हुनुहुन्छ? परमेश्वरका पवित्र जन। अनि येशुले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्की। अनि त्यो अशुद्ध आत्मा त्यसलाई मरार मुडुर पारेर र ठूलो स्वरले चिच्चाएर त्यसबाट निस्क्यो। येशु यस्तो अधिकार साथ बोल्नुभयो कि ती भूतहरूले चिच्याउन बाहेक केही गर्न सकेनन्। तिनीहरूले येशु परमेश्वरका एक पवित्र जन साथै परमेश्वरका पुत्र हुनुहुन्थ्यो र उहाँसँग अधिकार थियो भन्ने कुरा थाहा पाए। अर्को पटक येशुले गेर्गेसेनीहरूको मुलुकमा भूतहरू लागेका दुईजना मानिसहरू भेट्नुभयो। जब तिनीहरूले येशुलाई देखे, तिनीहरू पनि चिच्चाए। तिनीहरूले येशु भने, हे येशु, परमेश्वरका पुत्र, तपाईसँग हाम्रो के काम छ र के तपाई समयभन्दा पहिला नै हामीलाई पीड़ा दिन यहाँ आउनुभएको हो? यो कुरा मत्तीको सुसमाचार 8:29 लेखिएको छ। येशु जहाँ जहाँ जानुभयो त्यहाँ त्यहाँ भूतहरूले उहाँलाई चिने। उहाँ नै मसीह हुनुहुन्थ्यो भन्ने कुरा तिनीहरूलाई थाहा थियो। उहाँसँग परमेश्वरको अधिकार थियो भन्ने कुरा पनि तिनीहरूलाई थाहा थियो, किनकि उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो। येशुले त्यो भूतलाई चुप लाग्न र त्यसले सताएको मानिसबाट बाहिर निस्कन आज्ञा गर्नुभयो। त्यो भूतले तुरन्तै येशुको आज्ञा पालन गर्यो। त्यसले त्यो मानिसलाई मरार मुरूर पारेर हल्लायो र ठूलो आवाज निकालेर चिच्चाउँदै बाहिर निस्क्यो। त्यो भूतले येशुको अधिकारलाई मानेको देखेर त्यहाँका मानिसहरू आश्चर्यचकित भए। सम्पूर्ण दुष्ट आत्माहरूमाथि येशुको अधिकार छ, शैतानमाथि उहाँको अधिकार छ। येशु राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। सबैजनाले उहाँको प्रभुत्वलाई मान्नुपर्दछ। तेस्रो, उहाँसँग परमेश्वरको अधिकार थियो। तपाईलाई थाहा छ, येशु परमेश्वर हुनुहुन्छ। उहाँ नै मसीह हुनुहुन्छ। उहाँ परमेश्वरका एक पवित्र जन हुनुहुन्छ। भजन संग्रह 16:10 उहाँलाई पवित्र जन भनिएको छ। युन्नाले येशुबारे आफूले गरेका सुसमाचारीय वर्णन शुरू गर्दा येशुलाई वचन भनेका थिए। उनले युन्नाको सुसमाचार 1:1-3 बताएका कुरालाई सुन्नुहोस्। शुरूमा वचन हुनुहुन्थ्यो, अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ नै शुरूमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै कुराहरू उहाँद्वारा हुन आए, अनि हुन आएका कुराहरू मध्ये कुनै पनि उहाँ बिना हुन आएन। येशु नै सृष्टिकर्ता हुनुहुन्छ। उहाँले नै सम्पूर्ण कुराहरू बनाउनुभयो। उहाँ परमेश्वर हुनुहुन्छ। युन्नाको सुसमाचार 1:14 हामीले यस्तो लेखिएको पढ्न पाउँदछौ, अनि वचन शरीर हुनुभयो, अनि हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्ण भएर बास गर्नुभयो, अनि हामीले पिताका एकमात्र जन्मिएका पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौ। परमेश्वर संसारमा आउनुभयो र मानिस बन्नुभयो र केही समयसम्म हामी माझ रहेर जिउनुभयो। येशु नै मानवरूपी परमेश्वर हुनुहुन्थ्यो। उहाँ एउटै व्यक्तिमा परमेश्वर र मानिस हुनुहुन्थ्यो। जहाँ जहाँ येशु जानुभयो त्यहाँ त्यहाँ उहाँको अधिकार देखेर मानिसहरू आश्चर्यचकित भए। उहाँले महान आश्चर्य कर्महरू गर्नुभयो। उहाँले बिरामीलाई निको पार्नुभयो, अन्धालाई देख्ने तुल्याउनुभयो र लङ्गडालाई हिँड्ने बनाउनुभयो। उहाँले मरेकोलाई बिउताउनुभयो। उहाँ पानीमाथि हिँड्नुभयो र आफ्नो आज्ञाद्वारा आदिलाई शान्त पार्नुभयो। येशु एक साधारण मानिस हुनुहुन्न थियो, उहाँ परमेश्वर हुनुहुन्थ्यो। हामीलाई उहाँको प्रभुत्वप्रति समर्पित हुन बोलाइएको छ। उहाँले सबै मानिसहरूलाई उहाँको प्रभुत्वप्रति समर्पित हुन लगाउनुहुन्छ। येशु प्रभु हुनुहुन्छ। उहाँलाई आफ्नो जीवनका प्रभु भनी पछ्याउन उहाँले हामीलाई आज्ञा गर्नुहुन्छ। यदि हामीले उद्धार पाउनु छ भने हामीले उहाँलाई प्रभु भनी स्वीकार गर्नुपर्दछ। रोमीको पत्र 10:9 हामीले यस्तो लेखिएको पढ्न पाउँदछौ, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र

0: का हाकिमले एक पटक पावलसँग यसो भनेर सोधे, मैले मुक्ति पाउन के गर्नुपर्छ? पावलले उनलाई बताए, प्रभु येशू ख्रिष्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ, तपाईँले र तपाईँको परिवारले। यो कुरा प्रेरितको पुस्तक 16 अध्यायको 31 पदमा लेखिएको छ। तपाईँले मुक्ति पाउनको निम्ति प्रभु येशूमाथि विश्वास गर्नुपर्दछ। म आज तपाईँलाई आफ्नो जीवनका प्रभुको रूपमा येशू ख्रिष्टलाई स्वीकार गर्नुहोस् भनी निमन्त्रणा गर्दछु। हे मेरा मित्र, म आज तपाईँलाई यो कुरामा जोड़ दिन चाहन्छु कि त्यहाँ एक प्रभु र परमेश्वर हुनुहुन्छ जसप्रति तपाईँ जवाबदेही हुनुहुन्छ। तपाईँले परमेश्वरलाई नस्वीकारिकन मर्न सक्नुहुन्न। यदि तपाईँ त्यसरी मर्नुहुन्छ भने तपाईँ आफ्ना पापहरूमा मर्नुहुनेछ। म तपाईँलाई आग्रह गर्दछु, आज तपाईँले येशू ख्रिष्टलाई प्रभु भनी स्वीकार गर्नुहोस्। रोमीको पत्र 10 अध्यायको 13 पदले यसो भन्दछ, किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ। के तपाईँले प्रभुको नाउँलाई पुकारा गर्नुभएको छ? के तपाईँले उहाँलाई स्वीकार गर्नुभएको छ? आज तपाईँले त्यो अवसर पाउनुभएको छ। बाइबलले भन्दछ कि प्रभुको नाउँलाई पुकार्ने सबैजनाले मुक्ति पाउनेछन्। तपाईँले येशूलाई आफ्ना जीवनका प्रभु भनी स्वीकार गरेर अनन्त जीवन पाउन सक्नुहुन्छ। युन्नाको सुसमाचार 1 अध्यायको 12 पदले यसो भन्दछ, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, अर्थात तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन्। अब म समर्पण रूपी एउटा सरल प्रार्थना गर्न गइरहेको छु। म तपाईलाई यो प्रार्थना दोहोर्याउन र तपाईँको जीवन प्रभु येशू ख्रिष्टप्रति समर्पित गर्न निमन्त्रणा गर्दछु। आउनुहोस् हामी प्रार्थना गरौं। प्यारो प्रभु, म जान्दछु कि तपाईँ स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ। म आजै तपाईँलाई स्वीकार गर्दछु। म मेरो अविश्वासको निम्ति तपाईँसँग क्षमा माग्दछु। अब म विश्वास गर्दछु, म तपाईँ प्रभु येशूलाई मेरो जीवनमा ग्रहण गर्दछु। सधैँ तपाईँलाई पछ्याउनमा मलाई सहायता गर्नुहोस्। यो छोटो बिन्ती प्रार्थना प्रभु येशूको उच्च नाममा राख्दछु, आमेन। यदि तपाईँले यो समर्पण रूपी प्रार्थना गर्नुभएको छ भने म तपाईँलाई निम्न कुराहरू गर्न उत्साह दिन चाहन्छु जसले तपाईँलाई इसाई जीवनमा अगाडि बढ़न सहायता गर्नेछन्। दिनहुँ प्रार्थना गर्नुहोस्, बाइबल पढ्नुहोस्, प्रत्येक हप्ता मण्डली वा कुनै इसाई सेवा संगतिमा जानुहोस्, आफ्नो विश्वास बारे अरूहरूलाई बताउनुहोस्, असल नागरिक बन्नुहोस् र अन्य मानिसहरूप्रति प्रेम देखाउनुहोस्।
1: तपाईँलाई आजको प्रसारण कस्तो लाग्यो? कृपया हामीलाई फोन वा एसएमएस गर्नुहोला, इमेल पनि लेख्न सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार छ: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल, मोबाइल 98030-67132, इमेल mukpikoesndeshrp@gmail.com। एकचोटि फेरि हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल, मोबाइल 98030-67132, इमेल mukpikosandeshrp@gmail.com। हवस् त, आउँदो मंगलबार बिहान 7:15 मुक्तिको सन्देश रेडियो कार्यक्रमको अर्को भाग सोलु एफएम 101.2 मेगाहर्जमा सुन्न नछिटाउनुहोला। जय मसीह, नमस्ते।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ भर्ना कार्यक्रम हुने मिति भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851001056 9841663537 र 0385204056 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583327, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ओए साथी हेर न के खतर समाचार आइ सक
1: भात छैन
0: अब चाहिँ के हुने हो
2: खोजै के आए त्यस्तो हा यतिकै पत्याल छ रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथ्यो न यसो त जल्ले नै लागिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
5: सूचना सूचना सूचना
6: तोड़ देखिए
5: यदि तपाईँको बस्नामा जन्मसाथ पैसा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्री बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
5: अङ्कमा 9852557068

0: यो काम छ ठट्टैमा यो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश
0: करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना
2: प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्लु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्लु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेतपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक संख्या दुई स्टाफ नर्स साइट पाँचौ तह संख्या एक बायोमेडिकल टेक्निसियन साइट पाँचौ तह संख्या एक उमेरद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइट पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्लु सुलुखुम्बुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842097166 जिल्ला अस्पताल फाप्लु सल्लेरी

कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2017

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: टाइम चेक सोलू एफएम स्टूडियो टाइम
2: इट्स 8 AM बिहार को 8 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतकुंडा नगर पालिका 5 सोलू खुम्बू
4: नमस्कार कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ म महेश केवाली देश विदेशको रोजगारी र व्यवसाय रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै माटोमा उभिएर आफ्नै सिप र मेहनतको भरमा जीवन धान्ने बाटो रोज्नु आफैमा एउटा बलियो अठोट हो यस्तै सोच र अठोट बोकेर अघि बढ़िरहेका उद्यमीहरू हामीले आफ्नै समाज वरपर भेट्न सक्छौं तर सपना जति सानो होस् वा ठूलो त्यसलाई साकार पार्ने यात्रा भने सहज हुँदैन हरेक पाइलामा अनेकौं चुनौती आउँछन् चुनौतीसँग जुट्दै त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ त्यसका लागि संघर्षसँगै धैर्य र आत्मविश्वास पनि उत्तिकै आवश्यक हुन्छ उद्यमशीलताको यात्रा केवल आर्थिक उपलब्धि हासिल गर्ने मात्र होइन यो आत्मनिर्भरता आफ्नो छुट्टै पहिचान र स्वाभिमान निर्माण गर्ने यात्रा समेत हो आजको देश परदेशमा हामी केही यस्तै उद्यमीका अनुभव संघर्ष र सफलताका कुरा सुन्छौं सबैभन्दा पहिले बजाङ घर भई काठमाडौँको सीतापाइला बस्दै गाउँमा पाइने हेम्पबाट बनेका कपड़ा उत्पादन गर्ने गीता महरको अनुभव सुनौ
5: नेपाली गाँजा हुन्छ नि हेम्प अब इङ्ग्लिस चाहिँ हेम्प भन्छ हामी नेपाली बाबा भन्ने चाहिँ गाँजा भन्छ गाँजा चाहिँ खासै अब सबै बोल्यो भने बाहिर दिँदैन कानुनले भन्छन् होइन तर विरोधहरू धेरै आउने गर्छ गाँजा भन्दाखेरि चाहिँ होइन अल्लो र गाँजाको लुगाहरूदेखि लिएर हाम्रो खाद्य पदार्थदेखि लिएर हामी लगभग सबै सामान चाहिँ हामीले अहिले चाहिँ फोटोहरू चाहिँ उत्पादन गरिरहेको छौँ
4: विशेष गरी गाजाबाट हेम्पबाट बनेका लुगाहरू कपडाहरू तपाईँहरूले उत्पादन गरेको मैले अलिकति देखेको छु मात्रामा अलिकति बढी छ होइन के छन् यो सामानहरूमा चाहिँ ट्राउजर टी सर्टहरू लगाएर के छ
5: हजुर सर हामी चाहिँ अब गाजाबाट बनेको जुन नेपाली उत्पादनहरू छ नि यो चाहिँ हाम्रो ट्राउजरदेखि लिएर इनर लुगादेखि लिएर आउटरसम्म सबै छ हाम्रो ज्याकेटहरूदेखि लिएर कोटहरू पनि छ कोटहरू पनि हामी उत्पादन गरिरहेको छौँ होइन अल्लोबाट गाँजाबाट बनेकाहरू नेपाली सबै नेपाली स्वास्थ्यको लागि एकदमै फाइदाजनक पनि हो यसलाई चाहिँ सबैले पोषण गर्नुपर्छ र नेपाली उत्पादनलाई माया गर्नुपर्छ भन्छौँ हामी चाहिँ होइन किनभने मैले थोरै यसको चाहिँ त्यसो घुम्न जान चाहेँ है यहाँको टाइम कति सकेछ जान चाहेँ हाम्रो चाहिँ हुम्ला जुम्ला तपाईँको उता बजाङदेखि पहाडी इलाका जहाँ छ अनि मुगु अनि यता रुकुम यतादेखि जुन हामी यो गाँजाको रेसाहरू लिएर आउँछौँ कच्चा पदार्थ होइन कता कता उडाट लिएर आउने हामी चाहिँ सर हिमाली जिल्लाबाट त्यताबाट र त्यो लगायत अरू जिल्लाहरू धेरै छ हाम्रो त्यहाँबाट ल्याउने कता कता त ल्याएर चाहिँ हाम्रो गणेश यहाँ भन्नेहरूलाई अलिअलि थाहा होला नभए पनि जस गणेश हामी चाहिँ एकदमै उत्पादन गर्न सक्छौँ त्यसै शाखा चाहिँ हाम्रो ठमेलमा भएको छ हामी त्यसै शाखामा गरिरहेछौँ अनि उहाँबाट चाहिँ हामीले जस त्यहाँ ल्याएर कच्चा पदार्थलाई हेमको त्यो रेसाहरू मात्रै ल्याएर उनीहरू चाहिँ र मेटेरियल हुन्छ ल्याएर हामी यता चाहिँ पानीमा उमालेर पकाएर त्यो रेसा बनाएर होइन रेसा बनाइसकेपछि धागो उत्पादन हाम्रो आफूले गर्ने धागो ख्यालती चाहिँ हाम्रो त्यहीँ माथि बनिकण्ठमा रहेको छ होइन त्यहाँ धागो उत्पादन गरेर कपडा त्यहाँ उत्पादन गरेर चाहिँ हामी लुगा चाहिँ उत्पादन गर्ने भनेको श्रमेलमा हाम्रो पग्नाजुलमा छ हाम्रो चाहिँ होइन फ्याक्ट्री भनौँ हाम्रो शाखा भनौँ नेपाली उत्पादनलाई सबैले माया पनि गरेको छ राम्रो पनि छ मेन उत्पादन हाम्रो चाहिँ मुगादेखि लिएर तपाईँको लुगा चाहिँ इजन लुगा चाहिँ सबै नै भइहाल्यो प्लस हाम्रो यसमा के छ भने चाहिँ तेलहरू छ त्यो हेम्पबाटै बनेको गाजाको दानाबाट पिलेर बनाएको त्यो ओइलहरू छ ओइल त्यसपछि हाम्रो चाउमिनहरू छ साबुनहरू
4: भयो
5: अनि गाजाको दानाहरू अनि त्यसपछि फापरको दानाहरू मकैको दाना भटमासको दाना एकदम अर्ग्यानिक छ महिला उद्यमीमा चाहिँ 40-45 जना चाहिँ महिला उद्यमी हुनुहुन्छ प्लस अरू पनि हुनुहुन्छ त्यहाँ
4: किन तपाईँले महिलाहरूलाई अलिकति बढी प्राथमिकता दिनुभयो चाहिँ?
5: प्रशिक्षण दिनुको कारण के हो भने सर, हाम्रो एउटा हाम्रो उद्योग नेपाली उद्योग भयो सर, होइन नेपाली उद्योगमा चाहिँ हामीले अब घरमा बसेको कति के गर्ने भनेर हामीले चाहिँ महिलाहरूलाई बढी हुन्छ, एकदम डेडिकेट भएर काम गर्छ महिलाहरूले है। अब पुरुषले त महिलाको ठाउँमा पुरुष नगर्ने भन्ने होइन, गर्नुहुन्छ पुरुषलाई पनि, मैले त्यो हिसाबले चाहिँ त्यो भन्दाखेरि भन्ने गर्दा पुरुषलाई चाहिँ डोमिनेट गर्न खोजेको होइन, गर्नुहुन्छ तर पनि महिला चाहिँ अब त्यो गरिरहँदा आफ्नो बच्चाहरू यता स्कुल पढाइराख्नुहुन्छ, यता काम गर्दा साथीसँग सदुपयोग गर्नुहुन्छ, अब यता बच्चा पनि पढाउनु छ प्लस अब बच्चा पनि हेर्नु छ अनि काम पनि गर्नु छ, अनि अरू ठाउँमा काम गर्नु भ्याउँदा पनि भ्याउँदैन नि त महिलाहरूलाई त, महिलाको क्षेत्रमा जस्तै बच्चा ल्याउनु छ 2 बजे अनि तपाईँको जब चाहिँ अरू ठाउँमा जब गयो भने 10 to 5 त गर्नु पर्यो, 2 बजे बच्चा लिनु पुग्यो नि। हाम्रो कम्पनीले चाहिँ त्यो चाहिँ उहाँलाई सुविधा दिएको छ कि, जस्तो उहाँले बेलुका हाम्रो 7-8 बजी नै कम्पनी खुल्छ, अब 11-6 बजी खुल्छ होइन, उहाँले 11-6 बजी आएर फेरि 2 घन्टा गरेर जान्छु फेरि आउँछु भन्ने गर्छु, उहाँ जतिखेर आउँछु गर्छु भन्ने उहाँको फ्री टाइमलाई चाहिँ उहाँले त्यहाँ युज गरिराख्नु भएको छ कि। यता शिक्षित हुनुपर्छ भन्छु म चाहिँ होइन, शिक्षित हुनुपर्छ बाबुआमाले नदिए पनि आफूले चाहिँ कसरी हुन्छ त्यो बन्नु पर्यो, अनि त्यसपछि चाहिँ अरूभन्दा पनि शिक्षित हुन सकेन, अब त्यो ठुलो साथीहरू सट्टै जारी नखाएला केही नखाएला, तर आफ्नो लागि चाहिँ आफ्नो खर्चलाई चाहिँ आफ्नो आफूले चाहिँ उठाउन सक्नुपर्छ, आफूले चाहिँ लिनुपर्छ भन्छु। सबैको खर्चलाई घरको लागि त उता माग्यो भने चाहिँ एकदमै जस्ट डोमिनेटै धेरै हुन्छ सर, यसै हुन्छ सर।
4: तपाईँ आफू व्यवसाय भइसकेपछि तपाईँलाई हेर्ने त्यो नजरिया समाजले चाहिँ कसरी हेर्छ हेरिरहेको छ अहिले?
5: तर जस अलिकति फरकै हुन्छ जस्तो लाग्छ, अलिक तिनीहरू एक्सपेक्ट हुन्छ नि, आफूले आफ्नो खुट्टामा हिँडिरहेको छ, कसैले माग्नु परेको छैन होइन, एउटा आफूले चाहिँ अब 2-4 जनालाई यसो दिन सकिरहेछौँ, 2-4-20 जना यसो भयो भने 5-5 जना स्टाफ भयो भने आफूले स्टाफलाई तलब दिन सकिरहेछु, त्यो भनेपछि चाहिँ जस्तो अलिकता रिस्पेक्ट हुन्छ, अलिकति आफूलाई चाहिँ म चाहिँ सक्छु है, म जे पनि गर्न सक्छु भने जे भन्दा पनि अब मैले आँट्यो भने चाहिँ म जे पनि काम गर्न सक्छु है, जस्तो अब यही लेडिजहरूले गर्न सक्दैन यसो उसको, अब हाम्रो लेडिज कमजोर हुनुपर्छ, हामी त्यसै घरभित्रै बस्नुपर्छ, बाहिर निस्किनुहुन्न भन्ने चाहिँ हाम्रो अहिले नेपालको छ नि, त्यो त्यसो चाहिँ म छैन भन्छु आफूलाई, मान्छु कति म छैन, म चाहिँ अहिले सक्छु है, मैले चाह्यो भने मैले आँट्यो भने मैले आँट्नु पर्यो, मैले मिहिनेत गर्नु पर्यो, त्यसो चाहिँ म सक्छु है केही पनि कामहरू गर्न चाहिँ भने त्यो चाहिँ मलाई कन्फिडेन्स चाहिँ त्यति कन्फिडेन्स चाहिँ आउँछ, आत्मविश्वास त्यति छ सर,
4: केही गर्न सकिन्छ एउटा उदाहरण बन्न सकिन्छ भन्ने खालको एउटा आत्मविश्वास बढ्यो भन्ने कुरा त सबै छ। अब अर्को प्रसङ्गतिर जाँदाखेरि तपाईँ युवा हुनुहुन्छ, सायद जेनजी नै हुनुहुन्छ होला, अहिलेको समयमा धेरै युवाहरू वैदेशिक रोजगारीमा पनि गइरहनु भएको छ, फेरि अब यो अवस्थामा चाहिँ जुन नयाँ सरकार आइसकेपछि तपाईँलाई वैदेशिक रोजगारीमा जानुहरू इच्छा लाग्यो कि लागेन, कि होइन आफ्नो देशमा बसेर आफै आत्मनिर्भर हुन्छ गर्न सक्छु भन्ने त्यो विश्वासले नै यो टिकाइरह्यो?
5: जेनजीलाई जोडेर गर्नुभयो, म पनि जेनजी भित्रै परे पर्नु चाहिँ होइन, ठ्याक्कै अनि म बिचै पनि गर्छु, त्यस्तो खासै पहिलेदेखि थिएन, म अलिक फरक सोच्ने मान्छे भएर पनि होला होइन, बिचै जानु सोच पहिले नै होइन सर, अब देशमा जे गरे पनि मिहिनेत गर्नु पर्यो, मिहिनेत गरेपछि आफू हुन्छ गर्न सकिन्छ भन्ने भयो, अब भविष्यमा के हुन्छ तपाईँको थाहा होइन, अहिलेसम्म बिचै जाने सोच चाहिँ मेरो चाहिँ होइन, अनि यही गर्नुपर्छ, नेपालमा जब गऱ्यो भने सकिन्छ भन्ने त्यो एउटा होप चाहिँ छ मलाई भनौँ न, त्यो आँटै छ, अब त्यही पनि अब भविष्यमा के हुन्छ भविष्य चाहिँ थाहा हुँदैन है सर है।
4: अवसर छैन भन्ने कुराहरू पनि सुनिन्छ नि, त्यो अवसर साँच्चै नभएको हो कि नखोजेको हो कि सरकारले बनाइदिनु पर्ने हो कि के रहेछ?
5: यसमा चाहिँ म सत्ता पनि भन्दिनँ, अरूलाई पनि भन्दिनँ, म आफूलाई नै हेर्छु कि एकचोटि, म आफ्नो घरमा बसिरहेँ, म घरभित्रै बस्यो भने म के सक्दिनँ म गर्दिनँ भनेर मैले बिहानदेखि बेलासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र, अनि जस्तै कुनै त ठुलो कारखानाहरू यसो खोलिरहेको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भनेर बोलाउने हो र, होइन जस्तो लाग्छ है, मलाई चाहिँ यो कुरा हल्का फरक भनौँ न, त्यो मान्छे अपर्च्युनिटी छैन यो छैन त्यो छैन भन्दा पनि अपर्च्युनिटी खोज्ने हो बनाउने हो, छैन भने बाना चाहिँ हामीलाई त्यो सोच छैन भन्छु है म चाहिँ, अपर्च्युनिटी छैन हामीले देशभन्दा गर्न सकेनौँ, सरकारले दिएन सरकारले गरेन, कुनै पनि सरकार यो सरकार मात्रै होइन कि जुनसुकै सरकार हो त्यो सरकारले दिएन गरेन भन्नु चाहिँ गलत हो भन्छु म चाहिँ, अलिकति अवसर पनि नखोजेको हो जस्तो किन हुन्छ होइन, अरू कुरा अरू के भन्नुलाई ठ्याक्क यसमा अब विरोध हो त्यो भन्दा पनि रिजाइ भन्नुपर्दा अवसर चाहिँ उहाँले नेपालमा नखोजेको जस्तो लाग्छ है मलाई चाहिँ, कति फ्याक्ट्रीहरूमा छ अहिले पनि कति ठाउँमा छ यही नेपालमै पनि चाहियो भने जब त धेरै ठाउँमा खोज्न सकिन्छ गर्न सकिन्छ, अन्त मिहिनेत अलिक होला अलिक प्रश्न अलिक कम छ, हामी जति हामीले दैनिक आधारभूत आवश्यकताको लागि जति चाहिने हो त्यति नबढ्ला त्यसलाई सरकार थोरै जोडिनुपर्छ भन्ने लाग्छ। अनि अरू कुरा त हामीले नेपालको शैक्षिक सोच्नु छ नि शिक्षामा थोरै चाहिँ चेन्ज गर्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ। व्यवसायिक जस्तै अब यो टेक्निकल लाइनतिर चाहिँ अलिक बढी ध्यान दिएको भए थ्योरिकल भन्दा पनि प्र्याक्टिकलमा चाहिँ बढी सरकारले पनि स्कुल लेभलदेखि नै गरिदिनु भएको भए चाहिँ गरेको भए चाहिँ सायद अलिकता मान्छेले माथि आएर चाहिँ अब म यो गर्ने मेरो यो मेरो क्षमता चाहिँ यो छ म चाहिँ यसमा जान सक्छु यो गर्छु भन्ने एउटा हुन्थ्यो। अब हामी गर्ने चाहिँ भने चाहिँ 10 वर्ष 1-10 पढ्नै पऱ्यो अनि प्लस टू गर्दा 2 वर्ष ब्याचलर 4 वर्ष तब त्यो गर्दा त्यतिकै जाने भयो वेस्ट हुन्थ्यो टाइम वेस्ट हो जस्तो लाग्यो कि मलाई चाहिँ है त्योभन्दा चाहिँ हामीले चाहिँ प्र्याक्टिकलतिर गयो भने नगर पढेपछि उता जब पनि होस् कि हुन्छ नि त्यो गर्तिर भयो भने चाहिँ अब राम्रो हुन्थ्यो त्यतिर चाहिँ अलिक सरकारले जोड दिएको भए अहिलेको युवाहरू चाहिँ विदेशी पढ्दैन थियो जस्तो चाहिँ मलाई लाग्छ त्यति चाहिँ हो। तर चाहिँ जस्तो आफूले पनि गर्नु पऱ्यो सरकारले पनि थोरै के कम कमजोरी होला नभएको भने जस्तै त्यो शिक्षा त्यति नै थियो जब दिने अनि रोजगार दिने अनि के भन्छ तपाईँको यो खाना लाउन दिने सरकारले होइन है त्यो चाहिँ टोटल्ली होइन त्यो आफैले गर्नुपर्छ तर सरकारले दिने भनेको जुन त्यो शिक्षादेखि लिएर हरेक प्रायः त्यो अवसर चाहिँ त्यसो जुटाइदिएको भए सायद कोही कोही 50% भनौँ 50% जति गयो भने 50% चाहिँ नेपालमा बस्नु अलिकता हुन्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ है।
4: अब सबैभन्दा रमाइलो कुरा गरौँ है सबैको चासोको विषय कति कमाउनुहुन्छ मासिक तपाईँले
5: दुःख त सबै आफ्नो गर्ने गर्छ सबै आफ्नो गरेकै हुन्छ दुःख अहिले भर्खरको जन्मेको जस्तोदेखि लिएर अहिले अब अहिले म लास्ट मेरो अन्तिम सासो भन्ने व्यक्ति छ दिल्लीले चाहिँ नि दुःख गरेको हुन्छ नगरेको हुँदैन आफ्नो दुःखको छुट्टै पाटो होला परेको हो होइन सर मिहिनेत गर्नु पर्यो मिहिनेत गरेर चाहिँ त्यस्तो फल त आउँछ नै जस्तो लाग्छ मलाई चाहिँ
4: कति फल आउँछ तपाईँ
5: फ्याक्ट्री भइसकेपछि अब अर्डर अनुसार अनुसार कति आउँछ के हुन्छ भने चाहिँ अर्डर अनुसारको हामीले काम गर्ने हो म त अहिले भर्खरै हाम्रो यो नयाँ सांसद हुनुहुन्छ नि अहिले नयाँ सरकार बन्यो सरकार बनिसकेपछि हाम्रो बालिङ सरकार आइसकेपछि चाहिँ जुन उहाँहरूले बोक्नु भएको सांसद भवनमा शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू बोक्नु भएको थियो त्यो ब्याग चाहिँ हामीले मैले मेरो फ्याक्ट्रीमा गरेको सर होइन यस्तो अफिसर चाहिँ हामीलाई के हो भने त हामीले पैसा पाउनु गाह्रो छैन सरकारले पनि
4: बढी हुँदाखेरि यतिदेखि यति भनिदिनु भयो भने खाएको एक्ज्याक्ट फिगर
5: तिन चार लाख 2-3 लाख त्यस्तो त हुन्छ नै
4: 2-3 लाख अनि तपाईँले 30-35 जनालाई रोजगारी पनि दिनुभएको छ होइन रोजगारी पाउनेहरूलाई चाहिँ कति दिनुभएको छ
5: हामी यस्तो छ 30 राख्छौँ काम पर्छ उहाँहरूलाई होइन आवश्यक उहाँले 30 अनुसार ल्याउने काम गर्ने उहाँहरूले होइन उद्यमीहरू उहाँहरू पनि होइन हाम्रो नि जस्तो उहाँले कति 30 उहाँले निकाल्नु पऱ्यो त्यही 30 तर्फ हामीले गर्ने हो जस्तो एउटा ब्याग हाम्रो यो सांसद त्यही जोडेँ मैले किनभने अहिले त बोली हुन्छ नि त मान्छेले चिन्ने गर्ने ठाउँ पनि हुन्छ नि त जुन अहिले सांसदहरूले शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू कालो ब्याग गरेर त्यो गाँजाको बनेको जुन गाँजा भन्दा नि गाँजा फेरि ग्रोथ पनि आउन सक्छ होइन हेमबाट पनि जुन ब्यागहरूले बोकिराख्नु भयो अहिले पनि बोकिरहनु भएको छ आफ्रिका तामाङदेखि लिएर उहाँले कस्तो मजाले हर्क सम्पन्न जहिले बोकिरहनु हुन्छ मान्छे हामीले एकदम प्राउडफिल हुन्छ कि त्यो अर्को अनि बोक्नु त्यस्तो जस्तो अर्डर आउँदा चाहिँ त्यस्तो त्यस्तो ब्यागहरूलाई चाहिँ हामीले मजाले उहाँहरूलाई त्यो पिसलाई चाहिँ मजाले त्यस्तो अलिक हार्ड पिस हुन्छ नि त्यो त हाम्रो चाहिँ अलिक मजाले धेरै नै दिने गरेर सुपारिसन पनि होइन 120-130 त्यसरी हुन्छ नि एउटा एक पिस बराबर हजुर
4: अब अन्तिममा चाहिँ जति पनि युवाहरू जस्तै हुनुहुन्छ होइन केही गर्ने सोच राख्नु भएको छ के सन्देश सुझाव दिन चाहनुहुन्छ
5: पहिला चाहिँ आफूले अलिक तपाईँहरू मिहिनेत गरौँ मिहिनेत गरेपछि बाटोहरू धेरै चारैतिर खुल्दै जान्छ चारैतिरको बाटोहरू आउँदै गर्छ आउने खुल्ला हुन्छ कि आफूले के गर्ने आँट गरौँ भन्छु म चाहिँ होइन अनि त्यति हुँदा हुँदै पनि अब भएन भने त अब लास्ट स्टेप त त्यही नै हो अब होइन मान्छे जानु नै चाहन्छन् अब जस अलि मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो चाहिँ आफूलाई माथि पुर्याउन चाहने छिटो पैसा कमाउँछु भन्नुहुन्छ नि त्यो दिगो हुँदैन नि त दिगो पनि होइन नि त त्यो त होइन त्यही भएर आफ्नो नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस् इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन म चाहिँ त्यो भन्छु थोरै भए थोरै कमाइ भयो भने व्यवसायतिर जोडिनुहोस् एकदमै धेरै धन्यवाद सर हजुरलाई पनि।
4: उहाँ हुनुहुन्थ्यो बजाङ घर भई काठमाडौँ सीतापाइला बस्दै हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महर। हामी कार्यक्रम देश परदेश प्रदेशमा छौं। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं। अब तनहुँ घर भई ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्युपानेको कुरा सुनौं। उहाँ ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई विभिन्न खानेकुरा उत्पादन गर्नुहुन्छ। नमस्ते, स्वागत छ तपाईँलाई।
6: नमस्ते, पूर्व महानगरपालिका वडा नम्बर 13 उद्यमीमा पर्छौं।
4: वडा नम्बर 13 तालिम लिएर
6: नगरपालिकाले तालिम दिलाएर वडाबाट वडामा दर्ता गरेर प्यानमा दर्ता गरेर अनि हामी समूहको दिदी बहिनी भएर यो उद्यम चलाइरहेका छौँ।
4: अब चाँडै भ्याकमा पनि दर्ता गर्नुभयो?
6: अब प्यानमा त छ, हाम्रो
4: प्यानमा
6: छ, अब घरेलु र अब उसमा चाहिँ खाद्य गुणस्तरमा चाहिँ पुग्न बाँकी छ।
4: ए हजुर, अनि के सामानहरू उत्पादन गर्नुहुन्छ, बनाउनुहुन्छ?
6: हामीले फुरुङदाना, चिज, मसेरा लगायत अचारहरू
4: सबै तालिमै लिएर सिकेर
6: सबै सिकेर र त्यसमा प्लस आफूले जानेको सिपहरू पनि थपेर।
4: कति समय भयो तपाईँले तालिम लिनुभयो?
6: कोरोना भन्दा पहिलादेखि हो,
4: 19
6: हजुर 19 भन्दा अगाडि नै हो।
4: अनि झन्डै झन्डै 7-8 वर्ष
6: भइसक्यो हामीले उद्यम गर्न सुरु गरेकै, 8 वर्ष भइसक्यो।
4: हजुर, कतिजना महिला हुनुहुन्छ
6: अहिले समूहभित्र? चाहिँ हामी 36 छौँ। उत्पादन गर्नेमा नि हामी 9-10 भएर सुरु गरेको हो। अब समय परिस्थिति आफ्नो स्वास्थ्यले नदिँदाखेरि अहिले हाल चाहिँ 4 छौँ।
4: 4 सुनेको हुनुभएको छ। अनि यसमा लगानी चाहिँ कति गर्नुहुन्छ, के छ, कसरी मिलाउनुहुन्छ समयहरू?
6: अनि आफ्नै व्यक्तिगतै हो लगानी चाहिँ 4 टिम छ, त्यही 4 टिमले लगानी गरेर
4: कति खर्च हुन्छ
6: मासिक? समय अनुसारको अब 50,000 1,00,000 जस्तै जान्छ सामान,
4: त्यो
6: किन्न खरिदनको लागि,
4: सामान किन्नको लागि 1,00,000 चाहिँ खर्च निस्किन्छ।
6: त्यो मौसम अनुसारको अब पिँडालुहरूको सिजनमा पिँडालु एकैचोटि लिएर राख्नु पर्यो, त्यस्तो बेलामा चाहिँ जान्छ।
4: अनि
6: परिस्थिति अनुसार
4: सिजन अनुसारको कुरा गर्दाखेरि 1,00,000 जतिकै हारेको खर्च गर्छ सामान किन्दाखेरि भन्ने बताउनुभयो।
6: अनि महिना त जान्छ,
4: त्यो आउँदाखेरि चाहिँ फिर्ता चाहिँ कति आउँदो रहेछ? 1,00,000 त गयो होइन, त्यसको डबल त्यही पेपर आउँछ कि कति आउँछ?
6: त्यो चाहिँ अब एकैचोटि हुँदैन होइन, कुनै समय अब सिजन अनुसारको अलिअलि ब्याकअप बिस्तारै प्रत्येक महिना त्यो त रिटर्न हुँदै जाने हो, जानु चाहिँ बिस्तारै आइरहेको छ।
4: बढी सबैभन्दा बढी व्यापार भएको हुन त 8-9 भयो तपाईँहरूले गरेको होइन, त्यो मासु कति जति भएको छ सबैभन्दा बढी र सबैभन्दा कम चाहिँ कति जति हुन्छ होला?
6: अब सबैभन्दा कम व्यापारमा नाफामा त छैन होइन, व्यापारमा हामीले 50,000-60,000 लाख पनि पठाइन्छ कुनै बेला।
4: 3-4 लाख
6: होइन, 1,00,000 चाहिँ खर्च हुन्छ प्रत्येक महिनाको चाहिँ मासिकमा। त्यस्तो कुनै कुनै महिना फुलदानाहरू बिहे व्रतबन्ध हाम्रो त्यस्तो अर्डरमा जाँदाखेरि चाहिँ 1,00,000 क्रस गराउँछ।
4: अनि दिदीले यो पालिकाबाट तालिम लिनको लागि चाहिँ कसरी सोच आयो?
6: हामी चाहिँ यसो अब महिला समूहमा बचत गर्ने पैसा घरमा श्रीमानसँग माग्नु पर्ने, छोराछोरीसँग अब कमाउने छोराछोरीसँग माग्न पर्ने भन्दा सबै दिदीबहिनीहरूको सल्लाह के भन्यो भने हामी उद्यमी पनि बनौँ न, हात नथापौँ, समूहमा राख्ने पैसा मात्रै हामी आफू काम गरेर जम्मा गरौँ न भन्ने सोच निस्क्यो। त्यही सल्लाह भएर समूहबाटै सुरु गरेको हो धेरैजनामा, समय परिस्थितिले गर्दा अहिले घटेर त्यति 4 सीमित छौँ। अनि हामी उद्देश्य नै त्यही हो कि, मूल मन्त्र जस्तै त्यही नै भएको थियो कि, हामी उद्यमी बनौँ, आफूले 500,000 जम्मा गर्ने पैसा पनि अरूसँग माग्न नपरोस्, आफ्नै कमाइबाट राखौँ भन्ने भएको थियो।
4: अनि त्यो तपाईँले जे सोच्नु भएको थियो नि त्यो पुरा भयो,
6: भइरहेछ अहिलेसम्म। हामीले काम गर्न सुरु गरेदेखि समूहको पैसा हामीले न घरबाट कसैसँग पनि माग्नु परेको छैन, आफ्नै कमाइबाट राख्छौँ हामी।
4: त्यो आफैले कमाउन थालिसकेपछि कमाउने भइसकेपछि चाहिँ के फरक हुँदो रहेछ पहिले आठ वर्ष पहिले र पछि?
6: त्यो अब प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न मलाई यो चाहियो भन्नुको साथ आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ, आफू आनन्द हुन्छ, आफ्नो खर्च जति आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो, कसैलाई भनिराख्नु परेन किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने खर्च गर्न मैले यति पैसा यहाँ मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो भन्नु सोध्नु खोज्न केही नै परेन नि, सोध हुने कुरै भएन र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
4: आफूले कमाउने भनेपछि आफ्नो खुट्टामा उभिसकेपछि यो सबैभन्दा राम्रो अथवा सबैभन्दा होइन यो चाहिँ मलाई आफूले गरेको सबैभन्दा उपलब्धिमा सबैभन्दा ठिक चाहिँ यो लाग्यो भन्ने खालको लगानी सगानी अथवा केही त्यस्तो गर्नुभएको छ कि छैन?
6: लगानी हामीले चाहिँ प्रत्येक यो महिनामा समूह छ दिदी बहिनीहरूको ठाउँ ठाउँमा ग्रुपमा त्यसमा राख्नलाई 2-4 हजार चाहिँ कसैसँग नमाजे किन त्यो चाहिँ आफ्नो बचत भइरहेको छ, हजुर त्यो हामीले समूहमा राखेको छ बचतै भइराखेको हुन्छ, त्यसलाई एकमुष्ट 2-4-5 वर्षमा बाँडिन्छ, त्यति बेला 50-60 हजार हुँदाखेरि धेरै ठुलो राहत हुन्छ त्यो चाहिँ।
4: भनेपछि पहिला घरमा 7-8 वर्ष पहिले अगाडि चाहिँ धेरै दुःख गर्नु पर्यो, त्यो सुन्नु पर्यो पनि होला तपाईँको अलिकति कुरा बुझ्दाखेरि त होइन घर
6: त्यस्तो धेरै त होइन, तैपनि अब हामीलाई आज यस्तो गर्न चाहिएको थियो पैसा चाहियो त भन्नु पर्यो नि, आफूले नकमाउँदाखेरि त मलाई यस्तो गर्नु परेको थियो यति पैसा चाहिएको थियो भनेर त भन्नु पर्यो नि, त्यो अहिले परेको छैन।
4: अनि हुन त यो सोध्नुहुन्छ कि हुँदैन होइन यसपालि त तिज मनाइन्छ कि मनाइँदैन?
6: यसचोटि चाहिँ तिज त्यस्तो रमझम छैन हाम्रो, किनभने अहिले बाढी पीडितले हामीले काम गरे बापतै हामीले कमाए अनुसारको अलिकति भाग चाहिँ हामीले त्यही बाढी पीडितलाई हालिदिएको छौँ, हामी आज पनि उद्यमशील भएर यहीँ नै आएको छौँ आज किनभने रमाइलो गर्ने खाने पिउने दिन हो नि त, त्यसमा पनि हामीले यो वर्षलाई चाहिँ स्थगितै राखेर हामीले सक्ने सहयोग उता पठाइदिउँ र हामी यहीँ निरन्तर लगाइरहेछौँ काममा।
4: कति दिदी बहिनीलाई त अब परिवारको पनि साथ सहयोग
6: हाम्रो पुरा सपोर्ट छ मेरो, किनभने छोराछोरी बहिनीहरूको छोराछोरी हामीलाई ल्याउने लाने उनीहरूले गरिदिन्छ, सामान लिन जानुपर्छ हामीले आफू साधन चलाउन सकिँदैन उनीहरू नै गएर ल्याइदिन्छन्, सँगै आफूलाई लिएर जान्छन् कति उनीहरूले आफै गएर ल्याइदिन्छन्, पुरै सपोर्ट छ त्यो चाहिँ परिवारबाट चाहिँ पुरै सपोर्ट छ।
4: जो महिलाहरू हुनुहुन्छ नि अवसर खोजिरहनु भएको अथवा विभिन्न बाहनामा अड्किरहनु भएको हुन्छ उहाँको अब कति घर पनि हेर्नुपर्ने हुन्छ समय नमिल्न पनि सक्छ होइन, मैले पनि गर्न पाए हुन्थ्यो भन्ने धेरैको सोच हुनसक्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
6: पहिला काम गर्नलाई आफ्नो मनभित्रैबाट आउनुपर्छ, म यो गर्छु भन्ने आफूभित्रैबाट आयो भने चाहिँ त्यसलाई गर्न सकिन्छ, परिवारले समर्थनै नगर्दा पनि गर्न सकिन्छ, त्यो चाहिँ अलिक सङ्घर्षपूर्ण हुन्छ, सङ्घर्ष गर्नुपर्छ, त्यसमा परिवारले साथ दियो भने चाहिँ धेरै सजिलो हुन्छ।
4: धेरै धेरै धन्यवाद तपाईँलाई,
6: थ्याङ्क यू।
4: उहाँ हुनुहुन्थ्यो ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिएर उद्यमी बन्नुभएकी ललितपुरको भैँसीपाटीमा बस्ने मैया नेउपाने। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं। अरू उद्यमीको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो।

0: नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि मन्त्र मार्क सुंग।
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: সেই ভাগরা কষ্ট বিচার রেডিও নেটওয়ার্ক
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालोअनलाइन.com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी के उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं। अब ललितपुरको ढुङ्गे धाराकी स्थानीय सानुमाया बज्रचार्यको अनुभव सुनौ। उहाँले पनि वडा नम्बर 11 चितौरा बनाउने तालिम पाएर त्यसैलाई व्यवसायका रूपमा अघि बढाइरहनु भएको छ।
2: नमस्ते, स्वागत छ तपाईँलाई।
3: नमस्कार।
2: अलिकति यो तपाईँहरूको यो उत्पादनको बारेमा जान्ने अलिकति रुचि लाग्यो होइन, यो कसरी सुरु गर्नुभयो, के बनाउनुहुन्छ अलिकति बताइदिनु।
3: मेरो चाहिँ सुरुवातमा के थियो भने म त पहिला सुन चाँदीको काम गर्थे। अब सुन चाँदीको चाहिँ अहिले ठप्पै भइहाल्यो। महँगो भयो के भन्ने है, अनि त्यस कारणले महँगो भयो अनि काम ठप्प भयो। अनि मलाई चाहिँ वडा सदस्यज्यूले चाहिँ आफ्नो साकेले अहिले उहाँ त बित्नु भयो, उहाँले मलाई बाटो देखाएको जस्तो भयो।
2: 11
3: वडाको आफ्नो साकेले चाहिँ मलाई है सानोमाया तिमीलाई पनि चितौरा तालिममा राखेको छु, नाम लेखेको छु है भन्नुभयो। हुन्छ भने पहिला अनि एकचोटि बिचमा चाहिँ नगाउँ कि जस्तो पनि लागेको थियो। अनि पछि मलाई फेरि मनमा के लाग्यो भने मलाई यसैले बाटो देखाउन लागेको हो कि जस्तो लागेर अनि फेरि जान्छु नि त भनेर यो कुरा चाहिँ यो काम सिक्न चाहिँ म उहाँ बितिसकेपछि मात्रै सिक्न गएको
2: हो। कति समय अगाडि
3: यो 8-10 भएको छैन। मैले यहाँ फागुन महिनामा मैले यहाँ पसल राख्न आइसकेँ भनेपछि एक हप्ता सिकेर अनि एक हप्ता पनि म घरमा बस्न परेन।
2: फागुन
3: भन्दाखेरि म पुष्पमागतिर मैले सिकेँ।
2: पुष्पमा तालिम लिनुभयो?
3: मलाई के भयो भने सिकेर म एक हप्ता चाहिँ त्यसै बसिरहेँ। अब काम छैन, अब अहिले त्यो लागि त्यसै बसौँ भनेर भने अनि फेरि म्याम एक हप्ता पछि म्यामले फोन गर्नुभयो, तपाईँहरूले जलखेततिर हात बजार राखेको थाहा पाउनु भएको छ कि छैन, एकखेर बुझ्नुहोस् भनेर भन्नुभयो। अनि हुन्छ भने अनि हाम्रो सिकाउने म्यामले चाहिँ अनि फेरि उहाँ म्यामले चाहिँ यहाँ राघवन सरलाई चाहिँ फोन गर्नुभएको थियो, तपाईँमा चितौराको आइटम छ कि छैन चौलाखेलमा भनेर सोध्नुभएछ। अनि छैन दिदी भनेर भन्नुभएछ। अनि उहाँले छैन भन्ने बित्तिकै म्यामले मलाई चाहिँ चौलाखे एक खेलमा एकखेर जानुहोस् त भनेर भन्नुभयो। हुन्छ म्याम भनेर हामी चौलाखेलमा आयौँ। चौलाखेलमा आउँदाखेरि उहाँ कतार दिदी चाहिँ यहाँनिर बसेर देखिरहनु भएको थियो। अनि उहाँलाई डाइरेक्ट उहाँ दिदीसँग सम्पर्क भयो कि मेरो दिदी यहाँ कस्तो छ, व्यापार के छ, हामीले चितौरा राख्दा हुन्छ कि हुँदैन भनेर सोधेँ। अनि उहाँ सर चाहिँ हुनुहुन्थ्यो कि त्यतिखेर, अनि पखमा अहिले एकछिनपछि सर आउनुहुन्छ भनेर भन्नुभयो। अनि मैले हामी कुरा गर्नको लागि चाहिँ बाहनाको लागि उहाँसँग अचार दुईवटा किन्यौँ, माछाको अचार दुईजनाले एउटा दुईजनाले किन्यौँ र अनि त्यो किनिसकेपछि उहाँसँग कुरा भयो, हाम्रो कुरा आदान प्रदान भयो उहाँसँग। हुन्छ आउनुहोस् न, हामीसँग बसाउँदा बेच्दा ठिक छ, व्यापार राम्रो छ भनेर भन्नुभयो। अनि एकछिनपछि सर आउनुहुन्छ, सरसँग कुरा गर्नु भन्नु। हुन्छ सरले म्यामले कुरा गरेर सरले बोलाउनु भएको भए आएको हो, सर हामीले चिनेको छैन भने अनि हामीले चिनाइदिन्छु भनेर भन्नुभयो। हुन्छ त भने एकछिनपछि कुरा गर्दा गर्दै एकछिनपछि सर आउनुभयो, उहाँ नै हो भन्नुभयो। अनि म्यामले

0: बनाएर सिकेर एक हप्ता भयो सिकेर आएको त्यसै बसिरहेछौ भन्नु पनि अनि ल त्यसो भएदेखि अर्को आइतबार पनि तपाईँहरू चाहिँ रेडी भएर दोहोरा लिएर आउनुहोस् है भन्नुभयो त्यतिखेर सुन हामी सके पनि सामान थिएन सिकेर मात्रै आएको थियौँ किन त्यो कुरा सल्लाह गरिसकेपछि उहाँसँग सल्लाह गरिसकेपछि त्यो हामी फेरि यहाँबाट सिधै नामका गयौँ नामका गएपछि हामीलाई त आइतबार आउनु भन्नुभयो हामीसँग त सामान त छैन सिकेको मात्रै छौँ सामान त छैन सामान भयो भने हामी आइतबारलाई तयार गर्छौँ म्याम भनेर भन्यो म्यामलाई भएर ल के सामान पाइन्छ म सबै दिन्छु तपाईँहरूले गर्नुहोस् सबै म्याम बाबाको पितौराहरू ल्यायौँ घरमा ल्याएर उठिनखेरि अन्त सबै कति थरी चाहिन्छ त्यो आफूसँग कति थरी छ म्यामले कति थरी दिनुभयो त्यो सबै काटेर सुकाउनु पर्ने सुकाएर काट्नु पर्ने काटेर तिनजना मिलेर सबै गरेर टाकटुक बनाएर तिन दिन पछाडि मङ्गलबार बुधबार शुक्रबार तयार भयो दौरा शनिबार एक दिन त्यसै भयो आइतबार टनमा सामान लिएर
1: कति थरी चितौरा बनाउनुहुन्छ तपाईँसँग
0: त आठ थरी छ रङ्गिला छ खटिमिठी छ क्यान्डी छ होइन अनि झोलवालामा आँट छ अनि झोलवालामै मिक्स छ अनि त्यहाँबाट चारपट्टि क्यान्डी रातो क्यान्डी सेतो क्यान्डी अनि चारपट्टिमै फेरि त्यो ठुलोवाला थियो अहिले चाहिँ त्यो ठुलोवाला चारपट्टि त्यो चाहिँ छैन हाम्रोमा चाहिँ केमिकल चाहिँ छैन हामी चाहिँ आफ्नो प्योर मसला बाहेक अरू चाहिँ क्यान त्यो केमिकलहरू चाहिँ हामीले राखेको छैनौँ
1: हाम्रो तालिकाहरू पनि जस्तै तपाईँले पितौराको तालिम लिनुभयो थुप्रो तालिमहरू दिइरहेको छ नि कस्तो लाग्छ तपाईँले प्रभावकारी भइरहेछ अथवा हुँदो रहेछ जस्तो लाग्छ
0: तालिम त हुन त हुन्छ तर के भनेदेखि म एउटा के सुझाव दिन्छु भनेदेखि मलाई हाम्रो एघारवटामा चाहिँ एउटा सब्जेक्टको लागि मात्रै भन्छ है फेरि यो चाहिँ होइन फेरि पढाउनु यस्तो भन्यो भन्नु चाहिँ नहोस् होइन अब एउटा भनौँ न एघारवटामा चाहिँ हामीलाई सरबको एउटा तालिम दियो भने अर्को वडामा होल सरबको दिने होइन त्यो वडामा त्यो वडाबाट अर्को वडामा चाहिँ फेरि अचारको तालिम दिने त्यस्तो गयो भने चाहिँ हामीलाई कामको लागि एकदम राम्रो हुन्छ अब त्यो एघारवटामा हेर्नु न साबुन पनि त्यहीँ दिने झोल सरप पनि त्यहीँ दिने अचार पनि त्यहीँ दिने होइन सब छोके आइटम आइटम हुन्छ नि एकै एकै ठाउँमा एउटै वडामा दियो भने हामीलाई काम गर्नलाई एकदम असुविधा गाह्रो भयो नि त
1: यो बजारीकरण चाहिँ तपाईँले भन्दाखेरि भन्नुभयो होइन बजारीकरणलाई चाहिँ कस्तो छ सहज छ कि अप्ठ्यारो
0: गाह्रो छ किन अब भनौँ अब यहीँ भनौँ न होइन कतिजनाको अचारै अचार छ नि एउटै आइटम भयो नि त अब उहाँ एउटै आइटम भयो यो एउटै आइटम हुँदाखेरि त गाह्रो भयो नि त व्यापार कम भयो नि होइन मैले अहिले भर्खर भने जस्तो अब मैले झोल साबुन मात्रै राखेँ भने झोल साबुन उहाँ दिनसम्म त झोल साबुन भन्ने हुन्छ नि होइन अब एउटा साबुनै साबुन भनौँ अब यहाँ कपडा जस्तै उहाँले कपडा मात्रै ल्याउनु भयो नि ल यसो नआउँदाखेरि उहाँसँग त उता छ कपडा भन्ने हुन्छ नि त्यो हिसाबले काम गर्न पाए हामीलाई एकदम राम्रो किनभने एकै ठाउँमा त्यो एउटै गोडामा साबुन पनि चाहिँ झोल साबुन पनि चाहिँ अचार पनि चाहिँ सबै के झोल सरप बनाउनु पनि सिकेको छु आउँछ मलाई सरप बनाउँछु सरप पनि आउँछ मलाई डल्लो साबुन पनि आउँछ मलाई नआउने होइन तर अचार पनि बनाएँ अचार पनि आउँछ आफ्नो ठाउँमा मात्र भयो कि घरमा मात्रै त्यहाँको लागि मात्र भयो कि बाहिर बजार व्यवस्था
1: व्यवसायिक तरिकाले फैलिनुको लागि चाहिँ
0: भएन भएन
1: अर्को कुरो दिदी तपाईँ त गहनामा पनि काम
0: गर्नुभयो
1: उतापट्टि गरेको र यतापट्टि गर्दाखेरि हुन्छ अब तुलना गरेर हुन्छ कि हुँदैन
0: हुन्छ किन नहुनु यो पनि व्यापारै हो त्यो पनि व्यापारै हो त्यो अलिक ठुलो व्यापार भयो यो हाम्रो सानो व्यापार भयो तर किनभनेदेखि सानो व्यापारमा सानो स्तरले जान्छ ठुलो व्यापारमा ठुलो स्तरले जान्छ हजुर नि भन्नुहोस् त त्यो स्तरले जान्छ तर अहिले हाम्रो मलाई त भन्दै नआउने जस्तो के कस्तो भनेदेखि बजार व्यवस्था पनि छैन अब यही अब यहाँ छ नि
1: सबै च्याउ उम्रे जस्तो भयो
0: एकदमै 100% अब भनौँ न अब कसैले त्यही झोल साबुन अब अहिले झोल साबुन बेच्नु नै हो भन्दा हामीलाई अहिले एक लिटरको 120 बेच्नुपर्छ हेर्नुहोस् है सामानको भाउ यस्तो डबलै डबल महाडबल बढेको छ अस्ति अघि अस्ति हामीले एक महिना अगाडि है एक महिना अगाडि एक ड्रमको लागि चार ल्याएको के भन्नु एक प्याकेजमा तिस तिसवटा पन्ध्र पन्ध्रवटा बनाउनु मिल्छ होइन त्यो एक ड्रम बनाउनको लागि सामान ल्याएको काटै भयो सोह्र दिइहाल्छ नि पानी बढी हालेर बनाइन्छ हामी बाह्रवटा भन्दा निकाल्दैनौँ सामान राम्रो भएको होइन बजारमा एक फलानाको सामान राम्रो छ भन्ने हुन्छ अन्त अन्तबाट पनि भाग आउँछ अब सामानै राम्रो छ भने कसरी भाग आउँछ भन्नु छ अब अस्सी रुपियाँमा बेचिदिन्छ अब अस्सी रुपियाँको सामान हेर्ने एक सय बिसको सामान हेर्ने सामान पनि हेर्नु पर्यो नि किन्ने मान्छेले पनि त फेरि है त्यो पनि छैन मान्छेहरूसँग हेर्नु चाहियो सामान भए पुग्यो अनि एक फलाम खाएको सामान हेर्नुहोस् न तपाईँहरूले सामान युज गरेर बुझ्ने मान्छेले एकदम बुझ्या छन् नबुझ्ने मान्छेले एकदमै बुझ्या छैन
1: अनि यो आत्मनिर्भर व्यावसायिक होइन उद्यमशीलता थुप्रै कुराहरू छन् क्या तपाईँ पनि यसमा पढ्नुभयो आम महिलालाई चाहिँ कस्तो सन्देश सूचना जान्छ होला के हुँदो रहेछ नहुँदाखेरि चाहिँ के हुँदो रहेछ
0: हुन्छ नि अब जेठानी कस्तो काम नभने चुलो चौको मात्र गर्ने गर्नु त म पनि बिहान उहाँको पालो हुन्छ भने बेलुका मेरो पालो हुन्छ गर्छु म पनि तर पनि अब म यता व्यवसायमा पनि व्यापारिकमा पनि गर्छु तर उहाँले चाहिँ के खोज्नुहुन्छ जेठानी चाहिँ के खोज्नुहुन्छ म चुलो चौको गरेको छु मलाई पैसा छैन उहाँले पनि त यता गर्न आउनुभयो भने उहाँसँग पनि त हुन्छ नि उहाँ त हात हामीले ताला बाँधिदिएको त छैन होइन भन्नु त त्यही हिसाबले हो काम चाहिँ त हामीले गर्नै पर्छ होइन नगरी बस्नै हुँदैन रात नभने दिन नभने बुढाबुढी दुईजना मिलेर बच्चाहरू सानो सानो छ चारवटा छ होइन रात नभने दिन नभने मैले त्यो चाँदीको काम गरेर मैले घर एउटा छोडाएँ पुरानो घर भए पनि एउटा किने अब यो काम पनि ठप्प भयो मलाई यो चाँदी सुन चाँदीको काम ठप्प भयो अनि यो ठप्प भइसकेपछि मैले के सुरु गरेँ अब के गरेँ म एकदम मलाई त मच्छु बोलाएर त म बस्नै सक्दिनँ भाइ हेर्नु है अनि मच्छु बोलाएर बस्न सक्दिनँ कहिले चाँदीको घर बनाउँछु कहिले के गर्छु कहिले बुन्छु कहिले स्वेटर बुन्छु कहिले पन्दा बुन्छु कहिले टोपी बुन्छु कहिले मुला बुन्छु त्यो पनि काम गरेँ कहिले सिलाइ गर्छु म त्यो पनि गरेँ भन्दा गर्दा मलाई कुनै कामले यो नै काम गर भनेर मलाई चाहिँ भएन कि भएन अनि नहुँदा नहुँदै अनि मैले मलाई उहाँ आफूले एघार नम्बर वडाको आफूले साथीजीले मलाई ल तपाईँलाई चाहिँ म एउटा काम दिन्छु यो काम हेर्नु हुन्छ भनेर म त्यसै म तपाईँलाई चितौरा बनाउनुको लागि तपाईँलाई नाम लेखेर टिका राखिदिन्छु भनेर भन्नुभयो ल हुन्छ हुन्छ त भने अनि दुई चार दिनसम्म म डङ्की नगर डङ्की नगर भयो कि अनि भइसक्यो अनि पछि त्यो डङ्की नगर डङ्की नगर भन्दा भन्दै नाम त उहाँले चिपाइसक्नु भयो चिपाइसक्यो अनि उहाँ चार पाँच दिनपछि त उहाँ बित्नुभयो है बित्नुभयो अनि उहाँ बितिसकेपछि अनि मलाई के जाँगर जोस आयो भने मलाई यही बाटो देखाइदिनु भएको हो कि उहाँले भन्ने जस्तो लागेर ल म जान्छु भन्ने हिसाबले म गएँ गएँ तालिम पनि राम्रैसँग लिएँ तालिममा त्यो चितौराको तालिममा पनि मलाई राम्रै भयो नामले मलाई एकदम एक नम्बरमा छान्नु भयो एकदम मलाई एकदमै मेहनत एकदम जोस आयो कि जोस आयो गरेँ अहिले म्याम पनि आउनुहुन्छ कहिले पनि तपाईँले चाहिँ एकदम राम्रो काम गर्नुभएको छ राम्रो हुन्छ यही काममा जोस जाँगर दिनुहोस् भन्नुभयो अनि अस्ति एकखेर यहाँ यो भिन्सेन खान छैन अहिले के भन्छ त्यहाँ लोगो भन्छ कि के भन्छ त्यहाँ अहिले नयाँ भिन्सेन खान राखेको छ त्यहाँ हामीलाई बनाउनु भयो हामीले अनि चितौरा लिएर त्यहाँ गयौँ व्यापार एकदम राम्रो भयो हामीले एकदमै तपाईँहरूलाई धेरै धेरै धन्यवाद है तपाईँहरूलाई बिस पच्चिसजना थुप्रो मान्छेलाई चाहिँ तालिम दिएको तपाईँहरू तिनजनाले गर्नुभयो तपाईँलाई तिनजना नबस्नु दुईजना मात्र बस्नु भनेको थिएँ तिनजना बस्नुभयो अलिकति अप्ठ्यारो छ तपाईँ यसो मिलेर गर्नुहोस् काम त एकदम राम्रो भइरहेको तपाईँहरू काम राम्रो हुन्छ भनेर भन्नुभयो
1: अनि अलिकति आशाको कुरा पनि भयो होइन अलिकति मान्छेलाई अलिकति सुन्नु खोज्ने कुरा होइन तपाईँले तालिम सिक्नुभयो उद्यमशीलता व्यवसाय पनि सुरु गर्नुभयो समय हुनुहुन्छ गरिरहनु भएको छ कमाई चाहिँ कति हुन्छ
0: कमाई कहिले होला कहिले नहोला नहोला भन्ने त ठप्पै होइन अलिअलि भइहाल्छ आशावादी चाहिँ एकदम आशा छ व्यापार छन् छैन भन्नु मिल्दैन सबै अब यस्तो हाम्रो यो चितौरामा त धेरैभन्दा सबैभन्दा कम चार चाहिँ सबैभन्दा बढी 10,000 म यो काम गरेर यति गरेर मैले किन नखाने काम हुन्छ गर्नुपर्छ आफ्नो मेहनत सबैभन्दा ठुलो मेहनत विश्वास
2: पनि
0: हुन्छ आफ्नो आत्मनिर्भर गर्नु पर्यो एउटा विश्वासको कुरा हो एउटा आफ्नो जाँगर
2: गर्यो
0: जति आफूले जाँगर गर्यो त्यति त हुन्छ हुन्छ
3: उहाँ हुनुहुन्थ्यो महिला उद्यमी सानुमाया बज्राचार्य कार्यक्रम देश परदेशमा आज हामी केही उद्यमीका अनुभव संघर्ष र सफलताका अनुभव सुनिरहेका छौ अब पर्साका आकाश शाहको अनुभव सुनौ काठमाडौँको चाबहिलमा बस्ने आकाश व्यावसायिक रूपमा छठ पर्वको विशेष परिकार ठेकुवा उत्पादन तथा बिक्री वितरण गर्नुहुन्छ
4: नमस्कार स्वागत छ हजुरको शुभ नाम
5: मेरो चाहिँ आकाश शाह हो
4: घर कता हजुरको
5: मेरो वीरगंज
4: वीरगंज महानगरपालिका
5: पर्सा जिल्ला अनि वडा नम्बर 17 अलौ भन्ने गाउँ हो पहिला अलौ पर्व पनि भएको थियो त्यहाँ चाहिँ अनि सोसल स्टडिजमा भण्डारखाल पर्व यो के पर्व पर्दाखेरि अलौ पर्व पनि पर्नु पर्थ्यो क्या त्यही ठाउँमा भयो
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: मेडिकल लाइनमा हुनुहुन्छ र त्यस्तो बिजनेस रिलेटेड केही ज्ञान पनि दिनु हो मलाई जस्ट के मन थियो भन्दाखेरि यो ठेकुवालाई चाहिँ कमर्सियलाइज गरौँ छठ पर्व पछि पाउने कुरालाई अरू बेला नै पाओस् मान्छेले अलिकति हुन्छ नि मनमा खान मन लाग्छ तर त्यो दिन कुर्नुपर्ने हुन्छ त्यस्तो भएर मुस्किल पर्दादेखि नै सोचिथेर आएको थिएँ अनि रिसेन्टली जसले पढ्दाखेरि दर्ता गरेर भनेको नाममा सबै गरेर मैले जस्ट म्यानेज गर्छु अहिलेको नाम ठाउँ अहिलेको लागि चाहिँ जस्ट ठेकुवा चाहिँ लाइसेन्स प्रोडक्ट हो हाम्रो जुन चाहिँ ल्याब टेस्ट पनि भइसकेको छ र बजारमा मजाले पाइरहेको छ अरू पनि अब तराई रिलेटेड प्रोडक्टहरू स्टार्ट लिएर आउँछ त्यही हो खाद्य जन्मको कुरा छ
4: झन्डै झन्डै 3 वर्षभन्दा बढी भइसकेको छ यो
9: 80 दर्ता गरेको हामीले त्यसपछि अब त्यही त हो सरकारी काम दर्ता गरेर यो हामीले फेरि खानेकुरा भनेपछि यतिकै बेच्नु पाउँदैन ल्याब टेस्ट गराउनुपर्छ प्रोसेसमा जाने भयो चाहिँ त्यसपछि त्यसको रिपोर्ट कुर्नु पर्यो त्यसपछि यो खाद्यको अनुज्ञापत्र भन्ने हुन्छ जुन चाहिँ टिएफटिक्युसी नम्बर भनिन्छ त्यो आउनु टाइम लाग्छ त्यसपछि त्यो आउनुभन्दा अगाडि फेरि इन्सपेक्सनमा आउँछन् ठाउँ हेर्छन् यो भएन त्यो भएन त्यो अनुसार लकडाउन अनुसार काम गर्नु पर्यो सबै गरेपछि त्यो एउटा लाइसेन्स पाएपछि बल्ल हाम्रो पसलहरूले पनि राख्छौँ यो नम्बर नभएकोमा हामीले लिनु मिल्दैन भन्छौँ जस प्रोसेसमा जानलाई 3 वर्षमा हामीले ठेकुवा चाहिँ दर्ता गरेर बेचिरहेछौँ तर बिना दर्ता पहिला एज अ आरएनडी हुन्छ नि रिसर्च डेभलपमेन्ट अथवा मान्छेको फिडब्याक लिनुलाई चाहिँ 6-7 वर्षहरूदेखि ट्राई चाहिँ गरे हो दर्ता पनि दर्ता गरेर 3 वर्ष चाहिँ भयो
4: तपाईँले एउटा रोचक प्रसङ्ग अघि हाम्रो अत्यारेकहरू कुराकानी भए अनुसार चाहिँ एउटा आफ्नो सपना थियो ठेकुवालाई पर्व विशेष मात्र केन्द्रित नगराएर अरू बेलामा पनि सहज तरिकाले उपलब्ध होस् भन्ने चाहिँ मेरो उद्देश्य थियो भन्ने कुरा बताउनुभयो र अर्को कुरा भनेको विशेष गरी आफ्नो उद्योगमा महिलाहरूलाई पनि प्राथमिकता दिनुभएको छ कति हुनुहुन्छ महिलाहरू कसरी जोडिनु भएको छ कस्तो व्यक्तिहरूलाई राख्नु भएको छ त्यो पनि अलिकति ब्याकग्राउन्ड बताइदिनुहोस् न
9: अब मेन फर्स्टमा सुरु गर्दा त मम्मीले मात्रै गर्नुहुन्थ्यो होइन किनकि उहाँकै स्किल हो उहाँकै टेस्ट हो र सबैले मन पराउने कुरा मम्मीकै हातबाट थियो अब जसो डिमान्ड बढ्दै गयो हामीले चाहिँ अब केटा मान्छेले बरु धेरै काम गर्न सक्छ होला होइन अलिक धेरै गर्नु सक्छ भने बरु महिला नै अलिक प्रोत्साहन दिउँ भनेर चाहिँ महिला नै हामी काम दिन्छौँ अहिलेको दिनमा हामीसँग 4-5 जना अलिक एक्टिभ हुनुहुन्छ डिमान्ड अनुसारको चाहिँ अहिले तर अरू बढ्यो भने चाहिँ कसैलाई फ्रिलान्समा हुन्छ नि घन्टाको हिसाबले अथवा दिनको हिसाबले राखेर नि गर्दछौँ 4-5 जना चाहिँ अलिक एक्टिभ नै हुनुहुन्छ सबैजना महिला अब कति भनौँ 1200 कोही घरमा हाउस वाइफ सम्बन्धको हुनुहुन्छ सबैजना, कोही नपढेको पनि हुनुहुन्छ, कोही पढेको 1200 पढेको पनि हुनुहुन्छ। हामीले चाहिँ सिकाउँछौँ पनि नहुनेले, हप्ता 10 दिन सिकाएर ट्रेनिङ दिएर सक्नेलाई मात्रै काम दिने गरेर जस भइरहेछ।
4: तपाईँको प्रत्यक्ष जोडिनु भएको दैनिक रूपमा भनेको 4-5 जना हुनुहुन्छ, अप्रत्यक्ष चाहिँ कति 15-20 जना
9: त्यतिसम्म त छैन, जस झन्डै आधी दर्जनदेखि 1 दर्जनको बिचसम्म 6-10 गएर पुग्छौँ। त्यति धेरै डिमान्ड पनि भइसकेको छैन, किनकि हामी अहिले जस प्यानमै छौँ, प्यानबिलमा। अब हाम्रो प्रोडक्ट चाहिँ अलिकति ह्यान्डमेड कुरा भयो होइन, अब हाम्रो कस्टिङ पनि अलिक धेरै हुन्छ, ह्यान्डमेड भएपछि फ्याक्ट्रीमेड होइन, त्यसपछि कस्टिङ अलिक धेरै भएपछि मान्छेले नर्मल किराना पसलमा यो जाँदैन भन्छन्। र हाम्रो टार्गेट नै मार्क नै छ, अलिक प्रिमियम नै राख्ने बनाउने, अनि त्यही भएर फेरि अरू जति सकिरहेछन् प्यान्टमा त्यतिमा अलिअलि चौट गरेर गइ नै रहेछन्। तर पछि अलि मार्टको ठुलो चेन हुन जानलाई चाहिँ हेडबिन माग्छन्, हेडबिनमा अलि जान सके होइन, अब बिस्तारै अहिलेको डिमान्ड अनुसार चाहिँ लगभग 1 दर्जन म्याक्सिमम।
4: त्यो फर्दर प्रोसेसको कुरा भइहाल्यो। अर्को पाटो भनेको मलाई अलिकति यो गौरव रूपमा जानु मन लाग्यो, महिलाहरू तपाईँले भन्नुभएको थियो शिक्षित पनि कोही हुनुहुँदैन, अब कोही खाली समयमै आएर काम गर्नुहुन्छ भन्नुभएको थियो, विशेष उहाँहरूलाई नै फोकस गर्नुभएको हो कि होइन?
9: विशेष चाहिँ हाम्रो तराईकै कोही महिला हुनुहुन्छ भने उहाँहरूलाई प्रायोरिटी दिन्छन् फर्स्ट चाहिँ, जसलाई अलिकति एक्सपिरियन्स पनि छ, छको सर्ट बुझ्नुहुन्छ, जसलाई अब यसको भ्याली हजुर फर्स्ट प्रायोरिटी त उहाँ नै हो, तर कसैले काम खोजिरहेछन् र मलाई सिक्नु मन छ गर्नुहुन्छ भने चाहिँ हाम्रो उहाँ बहिनी चाहिँ काभ्रेको हुनुहुन्छ अहिले पहाडी समुदायबाट, तर उहाँले पनि गरिदिनु भएको छ, टेस्ट निकाल्नु भएको छ, दिनुहुन्छन् ट्रेनिङ लिएर। यस भेराइटी चाहिँ छ, मेक्सिमम 80-90% चाहिँ तराईकै हुनुहुन्छ बाउसाउहरू।
4: तपाईँको उमेर पनि जान्नु मन लाग्यो मलाई,
9: हुनु त अलिक बुढो देखेको पनि 27 वर्षको
4: हो, यो हुनुहुन्छ जेन्जी नै हुनुहुन्छ पेसाले, तपाईँ इन्जिनियर तपाईँको कुरा काट्यो, पेसाले तपाईँ इन्जिनियर हुनुहुन्छ होइन, आफ्नो सपना पनि पुरा गरिरहनु भएको छ, यो अलिकति वैदेशिक रोजगारीको पाटो पनि म जोड्न चाहन्छु, यो आफ्नो आफ्नो उत्पादन छँदैछ होइन, त्यो पोजिटिभ कुरा नै हो। कहिले सोच आयो जाउँ गइदिउँ घुमाउँ अथवा काम गर्न लाइफ राम्रो खोज्दै जाउँ भन्ने खालको थियो?
9: अब यो ब्याचलर इन्जिनियरिङ पढ्न अगाडि चाहिँ मैले यो कोभिडको बेलाको टाइम थियो होला, आउन आउनु लागेको थियो कि आइसकेको थियो, जस्तै त्यो बेला चाहिँ मैले बाहिर एप्लाई गरेँ हो, अनि यसो पनि भएको थियो युनिभर्सिटीबाट, तर त्यही कोभिडमा गाह्रो हुन्छ भनेर गएँ। तर मेरो मन चाहिँ के छ भन्दाखेरि पढ्नलाई सम्म मात्रै जाने हो, त्यहीँ गएर सेटल हुनु चाहिँ म कहिले पनि सक्दिनँ, जस्तो नेपालमै छ, अब घर परिवार अब चिन्जानको मान्छे सम्पत्ति चाहिँ जति छ नेपालमै छ, त्यो बाहिर गएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यहाँ चाहिँ समुद्रको माछा भन्छ कि कसैलाई केही मतलब हुँदैन, आफ्नो बुझ्नु हुन्छ, एटलिस्ट त्यहाँ भएपछि आफ्नो फ्यामिलीसँग बसिन्छ, आफ्नो चिन्जानको मान्छे हुन्छन्, सोसाइटी हुन्छ, नेपालीको समाज राम्रो छ होइन, एकअर्कालाई गर्छन्, त्यस नेपालमै सेटल हुनुहुन्छ। तर बाहिर गइहाल्यो भने अब मास्टर्स गर्नु गइहाल्यो भने जान्छ होला, नत्र घुम्नु जान्छ, सेटल हुनलाई चाहिँ जाँदैन, मेरो सोच चाहिँ
4: सन्तुष्टि यहीँ छ, माइको ठिकुवालाई यहीँ नै प्रख्यात बनाउने, बरु ब्रान्ड चाहिँ बाहिर
9: एक्सपोर्ट गर्ने प्लान छ, अब प्याकिङ गएपछि सेट्ने गर्छौँ, तर मान्छेहरूले आफैले पनि किनेर हामी यो देशमा लगाउँदैछौँ, अस्ट्रेलिया क्यानाडा अनि अमेरिकासम्म चाहिँ पुगेको छ हाम्रो प्रोडक्ट, त्यहाँ अब जस त्यहाँ जाने मान्छेहरू लगेर खान्छन् आफ्नो पर्सनल युजलाई, तर हामी एक्सपोर्ट नै चाहिँ गर्न सकेनौँ बिस्तारै, जस प्लान चाहिँ छ लङ टर्म भिजनमा चाहिँ।
4: सर अब यसलाई चाहिँ होइन तपाईँले सपना भन्नुभयो होइन, सपना कि अवसर
9: मिक्स अफ बोथ भनौँ न होइन, सपनाबाट सुरु भयो तर अहिलेको दिनमा आएर अवसर पनि छ, सुरु चाहिँ सपनाबाटै भयो, एटलिस्ट ठिक मैले यस्तो भएको थियो, सुरु गर्दाखेरि स्कुल लेभलदेखि नै मेरो मनमा के थियो भन्दाखेरि हाम्रो कल्चर अनुसार चाहिँ छठको बेला बनाइन्छ र छठ सकिएपछि प्रसादको रूपमा बाँडिन्छ क्या आफन्तलाई साथीभाइहरूलाई होइन, अब ड्याडीले आफ्नो अफिस लगाउनुहुन्थ्यो भने हामी अब स्कुल लग्थ्यौँ त्यो बेला, अनि साथीभाइलाई दिने, टिचरहरूलाई दिने, बाँड्ने होइन, एक एक झोला बाँडिदिने कस्तो हुन्थ्यो, अनि सबैले मन पराउँथ्यो, भोलि पनि लिएर आइदियो भन्ने, अनि त्यति बेलासम्म चाहिँ त्यस्तो सोच्थेन, तर एटलिस्ट अरूले पाउँदैन है भन्ने चाहिँ हिट गराएको थियो, अनि कलेज पढ्दाखेरि यसो मार्केटहरू बुझेँ, अनि मार्टहरू बल्ल बल्ल त्यति बेला सुरु हुन्थ्यो, अनि बुझाए अनुसार चाहिँ तपाईँले दर्ता गर्नुपर्छ, यस्तो यस्तो हुन्छ, यतिकै हाम्रो आफ्नो मिल्दैन भन्नुभयो उहाँले, बिजनेस त केही थाहा थिएन मलाई, पढेन भने त्यसपछि बस्लो पढ्दाखेरि हाम्रो म केयु पढाएको क्या धुली खेलमा अनि त्यहाँ पढ्दाखेरि चाहिँ इभेन्टहरू भयो र पनि मैले सिक्किम गएको थिएँ अनि यस्तै स्टलहरूमा चाहिँ ट्राई गरेको थिएँ दर्त नगरी पनि र आफ्नो एउटा नाम सोचिसकेको थिएँ मैले राखेँ भने चाहिँ नाम राख्छु त्यो नामको स्टिकर बनाएर लोगो बनाएर आफै युज गरेर इभेन्टहरूको स्टलमा राख्थेँ त्यहाँ पनि एकदम सोल्ड आउट हुन्थ्यो दुई घन्टामा धेरै राम्रो सोल्ड आउट हुन्थ्यो तपाईँले किन्ने रुचाउने अनि यस्तो सोचेँ अब त एक्सपान्ड गर्नुपर्छ भनेर दर्ता पनि गरेँ त्यही अहिले चलिरहेको छ बिस्तारै त्यस स्लो छ तर क्वालिटी मेन्टेन गरेर सिकेर गरेर सबैले नै जस्तो भयो म्यानेजमेन्टको कुरा चाहिँ तर अब एटलिस्ट टिम बनाउनु खोजिरहेको छ यो मान्छेले यस्तो गर्छ यो मान्छेले यस्तो गर्छ त्यसपछि म पनि एटलिस्ट म नहुँदाखेरि पनि चल्नुहोस् भन्ने चाहिँ इच्छा छ मलाई हुन्छ नि एउटा मान्छेले प्रोडक्सन हेर्छ भने एउटाले अर्डर लिएर आउँछ अर्कोले मार्केटिङ हेर्छ एउटा टिम एज अ अफिस टाइपको के होस् उद्योगको पनि त्यो गर्न सकेँ होइन बिस्तारै सिक्दैछु गर्दैछु
4: तर हुन त अब भनिन्छ सपनाको कुनै मूल्य हुँदैन चाहनाको मूल्य हुँदैन अमूल्य हुन्छ भन्ने कुराहरू सुनिन्छ तपाईँले सपना पुरा गरिरहनु भएको छ होइन यो सपना पुरा गरिरहँदाखेरि मासिक चाहिँ कति मूल्य दिन्छ
9: एक्ज्याक्ट त्यो 1,00,000 1.5 लाखको सेल्स हुन्छ भनौँ न कुनै पोइन्टमा 3,00,000 पनि पुगेको छ भने कुनै दिनमा 40,000-45,000 मात्रै पनि भएको थियो पहिला अब कति लाख मान्छेहरूको सम्बन्ध चाहिँ 20-25-30 पनि मात्रै हुन्थ्यो बिस्तारै अलिकति मान्छेहरूले हुँदैछ अब एटलिस्ट फी कट्यो भने बल्ल अब हुन्छ लस चाहिँ लस नै हो होइन मैले चाहिँ आफ्नै पैसा हालेर चलाइरहेको छु अनि किनकि हाम्रो सामान भनेको कस्तो हुँदाखेरि मार्टमा जाने हो फर्स्ट कुरा उनीहरूले मार्जिन दिनुपर्छ होइन मार्जिन फेरि मार्टको ठुलै हुन्छ 25-35% लिइदिन्छन् त्यसपछि अर्को कुरा भनेको चाहिँ पैसा हाल्ने चाहिँ दिँदैनन् कि सामान दिने बित्तिकै एक महिना दुई महिना अथवा सेल्स भएपछि अथवा अर्को सामान राख्दाखेरि त्यो गर्दाखेरि चाहिँ अलिक ज्याउँछ सेल्स मात्रै अब हामी सामान दिनेवाला कुरा गर्दाखेरि चाहिँ एटलिस्ट 1 एभरेज भनौँ न ±15 त नभनौँ त्यस्तै 1 एभरेज हुन्छ अहिले
4: जस्तो दुःख सुख स्ट्रगल चलिरहेको छ अपकमिङ फ्युचरमा चाहिँ अब राम्रो हुन्छ भन्ने सब विश्वास आफ्नो विश्वास छ
9: अलिक घाटमा गयौँ भने चाहिँ एटलिस्ट अपर्च्युनिटीहरू त रेफर छ मार्टहरूले पनि राम्रो हुन्छ हामी घाट बिल चाहिँ राख्छौँ भने सामान पनि राख्छौँ मलाई पुछाउँछु अहिलेको दिनमा जति भएर चाहिँ एटलिस्ट 3-4 times चाहिँ बढ्छ घाटमा गयो भने त्योभन्दा अगाडि टिम बनाउनु पर्ने छ आफू स्ट्रङ हुनुपर्ने छ बिस्तारै सिक्दै गर्दा छ त्यही
4: हो समस्याको पाटो त छँदैछ होइन अब अलिकति यो एडभाइस पनि लिन चाहन्छु म हुन त अब त्यो जनशक्ति धेरै छ वैदेशिक रोजगारीमा जाने होइन सपना खोज्दै कुरा गर्न अब पैसाको कुराहरू आउँछ उच्च शिक्षाको कुरा आउँछ राम्रो लाइफ स्टाइलको कुराहरू आउँछ तपाईँले एकचोटि ट्राई चाहिँ गरेको थिएँ तर उता भन्ने यति ठिक हुन्छ भनेर यति गऱ्यो भन्ने कुरा पनि गर्नुभयो के सुझाव सल्लाह दिनुहुन्छ जो अब सपनाको खोजीमा अथवा भनौँ वैदेशिक यात्रामा जाने सोचमा हुनुहुन्छ योजना बनाउँदै हुनुहुन्छ उहाँहरूको लागि
9: अब पढ्न जाने मान्छेलाई चाहिँ म जाउनै भन्छु राम्रो हेर पढेर आउनु चाहिँ पर्यो अनि त्यो काममा युटिलाइज गरेर त्यसकै लागि के गर्न सके चाहिँ धेरै राम्रो अब सबैले आफ्नो पर्सनल लाइफ चाहिँ एज अ लग्जरी तपाईँले भने अनुसार नेपालमा छैन होला होइन मान्छेहरू विदेशमा

0: अच्छा जलसा जस्तो म त नेपालमै ठिक छ बरु महिनाको 30-40 हजार कमाएर पनि मजाले पुगिरहन्छ एकजना मान्छेलाई चाहिँ अब तर 40-50 हजार 60 हजार एउटा फ्यामिली चलाउन पढे लेखा पढ्नु चाहिँ पर्यो एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पर्यो आज दिनमा पढायो भने आज मेन स्किल छ आज भोलि त कमिटमेन्ट चाहियो अब बोल्न सक्नु पर्यो अब अप्रोच गर्नु पर्यो यस पैसा कमाउनु गाह्रो चाहिँ होइन अनेस्ट हुनु पर्यो आफूमा विश्वास हुनु पर्यो सकिन्छ हजुर त्यही त मैले अहिलेको दिनमा नेपालबाट बाहिरको स्टुडेन्टलाई ट्युसन पनि पढाउँछु त्यो पैसाबाट मैले अहिले कम्पनी चलाइरहेको छु जस्तो केस पनि छ क्या किनकि यो सबै क्रेडिटमा दिन चाहन होइन आफूले किन्न चाहनु सबै पैसा तिरेर किन्नुपर्छ अनि मैले बाहिरको अमेरिकाको स्टुडेन्टलाई ट्युसन पढाउँछु अर्को अस्ट्रेलियाको स्टुडेन्टलाई ट्युसन पढाउँछु त्यसबाटै आएको पैसाले कम्पनी चलाइरहेको छु भनौँ स्टाफ पालिरहेको छु त्यो सकिन्छ आफूले दिमाग लगाउनु पर्यो के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो नेपालमा नि अपर्च्युनिटी छ मेरो साथीहरू 2-3 लाख कमाउने छन् आइटी पढेर गर्नेले गरिरहेछ बिजनेस गरेर कमाइरहेछन् गाडी चलिरहेछन् नेपालमा पनि कोही छन् होला जो स्ट्रगल गरिरहेछन् होला तर एटलिस्ट ट्रस्ट हुनु पर्यो प्लान हुनु पर्यो कसरी चिन्जानको मान्छेसँग हुन्छ जस नेटवर्क पनि चाहिन्छ त्यो मैले मान्छेहरूको सोर्स चाहिन्छ यसको लागि भन्नुभएको होइन तर म चाहिँ के बिलिभ गर्छु भन्दाखेरि एउटा यो नेटवर्क इज यो नेटवर्थ भन्ने चाहिँ एकदम विश्वास लाग्छ कि अब कसैले अब मैले सपोज कसैलाई काम दिइरहेको छु भने म अरूलाई किन्दिनँ आफ्नो चिन्जानको मान्छेलाई दिन्छ नि त्यसमा अब त्यो नेपोटिजम भन्ने कुरा होइन तर नेटवर्क चाहिँ चाहिन्छ नि हुन्छ नि नेपालमा चाहिँ अलिक सजिलो पनि बनाउँछ त्यस्तो पोलिटिकल्ली भन्नु खोजेको पनि होइन
1: हामीले त अब
0: बिजनेस पोइन्ट अफ भ्यू छ भने
1: हामी सजिलो हुन्छ होइन त्यो भने पनि बसी परिन्छ
0: त्यही हो मेरो सुझाव चाहिँ विदेश जानुहुन्छ भने पढ्न जानु होइन स्किल लिएर जानु घुम्न जानु अभियसली राम्रो राम्रो ठाउँहरू छन् नेपाल पनि राम्रो भन्नु खोजेको होइन विदेश हुँदा धेरै राम्रो छ पहाड छन् नेचुरल कुराहरू त्यति राम्रो छ होइन मान्छे एकदम राम्रो छ यहाँको त्यही हो नेपाली सेटल हुनु खोज्नु भन्छु म चाहिँ थ्याङ्क यू सो मच
2: उहाँ हुनुहुन्थ्यो उद्यमी आकाश शाह देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले केही उद्यमीका अनुभव संघर्ष र सफलताका कुरा सुन्यौं देश परदेशको समय आजलाई सकिन लाग्यो भोलि फेरि एकै समयमा पर्वत र पानी विशेष कार्यक्रम बदलिँदै नेपाल लिएर उपस्थित हुनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो online.com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु नमस्कार

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 0142-3888 98 0 12 8 8 8

आज गणेश चतुर्थी र ऋषि पंचमी पर्व मनाइदै ऋषेश्वर मंदिर में व्रतालुको घुइँचो। स्विटरल्याण्डमा गर्मीले हिमपाल पग्लिन थाल्यो। जोगाउन परीक्षण का लागि भेडाको उनबाट बनेको कम्बल उडाइयो। र प्रिमियर लीग में लिड्सले न्यूकासललाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ। साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पछि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको विशेष गरी सङ्खुवासभा टासी गाउँमा थप पानी पर्ने सम्भावना छ। महाशाखाले टासी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। गैराती टासी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो। अहिले कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। यसैबीच भक्तपुर र काठमाडौँको सीमामा भएर बग्ने मनोहरा खोलामा गैराती बाढ़ी आएको छ। खोलामा पानीको बहाव बढ़ेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा तहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। साँगु नारायणको नगरकोट काठमाडौँको साङ्खुला गाडका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढ़ीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढ़ेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासी बस्ती यसरी नै हटाइसकेको छ। जड़ीबुटी पेप्सी कोला तर्फको पश्चिमतर्फ निजी जग्गा भाड़ामा लिएर र आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाहरूको बस्तीभित्र बाढ़ी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह घटेको छ। रसुवाको भोटेकोसे हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोरखामा 77, धादिङमा 72 र तनहुँमा 38 शव भेटिएका हुन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो। भेटिएका शव मध्ये 104 शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रूपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोङमा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सड़क तथा भित्री सड़कमा सड़क बत्ती जवान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 28 फीट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र
अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपझङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरिरहेका छन्। घरपझङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरपझङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपझङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढ़ेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: करोड 39 वर्ष देखि संचालनरत नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपाट काठमाडौं।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसा माछा शक्ति पैसा माछा सहारा
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
1: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारीक अर्थात पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरूण धरती सहित अत्रि गौतम भारद्वाज जमदग्नि वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषि मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयमा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी बारीको पीड़ाका कारण विगतका वर्षमा जस्तै यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्याण्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्याण्डको ताच्चा फुलुरम हिमनदीमा भेडाको ऊनबाट बनेका दुईवटा कम्मल अर्थात च्यादर उड़ाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिदिए आएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउण्डेशन र युनिभर्सिटी अफ लुसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्याण्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ़दो तापक्रम नियन्त्रण गर्नु नै नदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा लीड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इंग्ल्याण्ड रोडमा आज बिहान भएको खेलमा लीड्सले न्यूक्यासललाई 4-1 हराएको हो। लीड्सले एक गोल उपहार पाएको थियो। न्यूक्यासलका लुइस माइलेले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लीड्सको अग्रता दोब्बर बनाए। डोमिनिक कावाल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लीड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नुआ का फोरले अर्को गोल थपे। न्यूक्यासलका बाजुमामा टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जितसँगै लीड्स लीगमा अपराजित रहँदै 8 अंकसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अंक छ। न्यूक्यासल 12 स्थानमा छ। चारभन्दिन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। सङ्खुवा सभाको टार सिकाउन विशेष सतर्कता अपनाउन आग्रह। भुटेको सुगाडीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए। 5130 जना आजै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भीड़। स्विजरल्याण्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेड़ाको ऊनबाट बनेको कम्बल उडाइयो। र प्रिमियर लीगमा लिड्सले न्यूकासललाई 4-1 गोलले हरायो।
2: सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: पूर्वको मेची, पश्चिमको महाका।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: हेलो भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के हो, के भयो?
9: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना। विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना कार्यक्रम हुने मिति, भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-51-01-05-56, 98-41-63-53-37 र 0-38-52-456। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0383।

0: ओए साथी हेर न के खतरा समाचार आइसक्यो
1: भाग छैन
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथ्यो न यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको बस्नामा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे कोनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अंकमा 9853055768।
3: कान्छ ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
4: होइन ए कान्छा, गीत गाउँदै कता हिँडिस?
5: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
5: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
5: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
4: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा।
5: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
0: प्रोपाइटर सुरुज घिमिरे
6: 9855017979 र 01592216। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल किचेपाटी काठमाडौँ।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रिट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक पाँचौ तह संख्या 2, स्टाफ नर्स साइक पाँचौ तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइक पाँचौ तह संख्या 1। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइक पाँचौ तहको लागि ₹700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि। फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166। जिल्ला अस्पताल फाप्रु सल्लेरी।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचा।

0: 才华就你说路 FM 不等等
1: सोलु FM 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
2: सांचे सोलु FM स्टूडियो टाइम
3: 10 AM बिहार को 10 बजे
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुकुंडा नगर पालिका 5 सोलु कुंभू
4: हेलो
5: हेलो बहिनी सन्चै छौ
4: हजुर सन्चै छु हजुरलाई कस्तो छ
5: एकदम ठीक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म मेसेज गर्छु
4: आहा हस अनि हुलाकमा पो जानु
5: हो नि हुलाकमा जाऊ न
4: हुलाकमा त चिठी पत्र मात्र आउँछ हैन र
5: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेका छौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
4: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
5: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
4: ए सहरमा मात्र होला नि
5: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
4: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
2: नेपाल सरकार विज्ञापन हो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904994 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुपकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: वन जंगल को छोड़ा घर आ।

0: sativa e cosmos.
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
5: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोनी रुत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी चिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथ रोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843439696 र 9861314472। आमजी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतरराष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चकमा।
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भर पर्दो,
7: अफ रोड का लागि पनि उपयुक्त।
6: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
6: अनलाइन बाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
7: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुञ्जाङ, ओखलढुंगा।
6: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
6: हुन्छ
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: त्यो जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: सोलुखुम्बु कानून क्याम्पस LL2 भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष LL2 प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रमको निमित्त
3: भर्नाको लागि आवेदन फारम वितरण 1 गतेदेखि 30 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म थप जानकारीका लागि 98150105 98148 2445 र 98428 7475
5: गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजे।

0: यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
1: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोनी रुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथ्रो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879852 9824417718 9843349696 र 9861314 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
11: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
12: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
11: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
12: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन।

अमेरिका को ग्रीन कार्ड नभए जान्न ए अमेरिका को ग्रीन कार्ड नभए जान्न यत्रो बच्चा गएको कान्छी।

संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
10: खेतबारी जोत्न रोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208595 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ
12: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
13: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
12: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
16: आज मेरो जन्मदिन हो, याद त छ नि।
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
16: त्यसै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
17: ल अब आँखा खोला त।
16: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलु।

0: काममा लगाएको पाइयो भने कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: नाउ किन खोज्नु भएको होला हजुर? को पर्नु हो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति
6: भविष्य श्री आशाजी देव सङ्गे सचिन

0: संस्कार और संस्कृति के वो बनने था सांपले दूसरी से क्या आजकल आत्मता ई यूनी नीति कार्पेट ने को विगत 3 दशक देखी को सुन दो साथ यदि कार्पेट के अंदर कार्पेट को पसारे यदि को लोगों हमें ना विश्व भला यदि कार्पेट कार्पेट को शहंशाह
1: क्यों भाई ओ क्यों को हल्ला कल्ला हो यो
2: क्यों उन्हों डोजर चले को नहीं अब तो हमरा दुख का दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिड्नु पर्ला भन्ने डर छ रात भरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नु पर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त
6: हुन्छ हुन्छ ल हुन्छ
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
8: यो कहाँ किन्न पाइन्छ अनि 5 को सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
10: खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528 80222 साथै 98010208 95 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
12: आदरणीय श्रोतावृन्द

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डीनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
5: जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै

0: पार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840656 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
2: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
3: नौ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
3: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ नेपाल सरकार विज्ञापन बोर्ड
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा झोर बौद्ध सुलुखुम्बु
7: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
8: किन के भयो सन्चो भएन
7: होइन यतिकै जाने मन लागेन
8: यतिकै पनि हुन्छ
7: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
8: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
9: नमस्ते कति टाइमले पाल्नु भयो
8: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
7: हस् म्याडम
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: ओए साथी हेर न के खतर समाचार आइसक
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोइ के आयो त्यस्तो हा यतिकै पत्याछ रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जल्ले नै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु चाहिँ त्यो तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इस्मामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र? होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
5: केही होइन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
5: हेलो भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भन्ने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्छु?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
9: बाप्रे,
8: अब चाहिँ के हुने हो?
9: खोइ के आयो त्यसको? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्थ्यो न, यसो त जल्ले नि लगिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो उनीको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको

0: गठनको नीति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौं। सोही राष्ट्रिय विपत्तिको हुजीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुर शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सभा सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो सामानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सुलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुम्ब नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-70-305 र 98-61-34-213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
6: सोलुखुम्बु

जस्तै ज्ञानन्दी प्रथम वर्षको भर्ना कुनै हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98150055, 98148443 र 98242875 गीता घिमिरे क्याम्पस प्रमुख।

स्वस्थ मोक्षण गरौं गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विश्वक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

बाट वचन र बताओ लुम्पनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्पनी हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुध कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा 80 दिन गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य था र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रमहरू 80 दिन गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
3: संविधान दिवस 2083 मूल समारोह समिति।

0: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाजी पोहो ठूल जंगल को स्थिति प्रति हमी गहरो सकता सही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दुख्भिक अतीत सहयोग विश्वास को हम संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: शेर्पा हिमालय स्वास्थ्य र वातावरण सुभाष तुलकुरो।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो सामनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सुलु दुखुम्बा नगरपालिका ओडानुमा 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुखुम्ब नगरपालिका 5 कोलेरी सुनखुम्बु।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी।

शैक्षिक सत्र 2083/84 को लागि 3 वर्षे ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नोटिसा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98-51-05-56, 98-41-28-45-45 र 98-42-84-87-75 गीता घिमिरे क्याम्पस।

उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे विषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यादी मुखी गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता

0: बाट बचाउ र बचाउ यौनकर्मी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनकर्मी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद पनि गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आएछ।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9836868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको

0: कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन
2: बोर्ड। ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुला नगरपालिका 5 सल्लेरी।

0: बाबु मैं मेरे तो हाथ खुच्चा अरुणा सा झिमझिम कर हैरान बनाए मेरे पड़ी केटी हो के खी एक बार को जिंदगी दुख दुख में बिताऊन पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव हाटे हैरान भिंदा नदी में रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हम अरे उपचार कराने भर हमजी औषधालय तीर हिड़े न
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98434982 98247718 98443049696 र 98163314 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर। होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्। त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन हो।
4: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
5: होन्डाका विशेषताहरू:
6: जापानिज उच्च प्रविधिबाट उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाउ र भरपर्दो,
6: अफरोडका लागि पनि उपयुक्त
5: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
6: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू:
6: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
5: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
6: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
5: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिशरण नगरपालिका 11, गुरुमारे भुजन, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 0375902222, 98528802222 र 98428030।

0: जीव मान्यता सबै विशेषज्ञ आजकल आत्मता यति कार्पेटको विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिर्षा
1: के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश नियन्त्रण नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउनु त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के
7: नेपाल सरकार विज्ञापन
8: जोत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भन्ने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
10: खेतबारी जोत्न खेती गर्न ल्यान बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ

0: 아이야, 아이야, 보내라고 버셔서도. 미란 못겨요.
1: 3일째 दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको केको काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुन्दी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: हार्दिक निमन्त्रणा
6: कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ
7: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने झाँकी प्रदर्शनी खेल कौशल प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण
6: संविधान दिवस 2083 मूल समारोह समिति
8: आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
8: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोली दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलेखुम्बु
10: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार छोरा खाँदा हुने व्यवस्था
11: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
0: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
5: हजुर रेडियोले त भनिरहन्छ नि तिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
0: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
5: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
12: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलु
13: बाबा तिमीलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
14: होइन
13: यतिकै जाने मन लागेन
14: यतिकै पनि हुन्छ
13: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
14: ए कुरा त्यस्तो थियो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
15: नमस्ते कति टाइमले पाल्नु भयो
14: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
15: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
13: हस् म्याडम
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: साथी हेर नै क्या खतरो समाचार आइसक्यो भयो प्रेम अब चाहिँ के हुने हो
18: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआएको न यसो त जसले पनि लेखिहाल्छ नि
17: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
18: तिमीलाई थाहा थिएन
17: थाहा थिएन
18: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
17: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
18: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
19: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
20: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु एकचोटि तौल हेर। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोड्नुहोस्।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुन्न, हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सी अरे नि, हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के होइन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए, म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो। धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो,
2: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
1: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
1: हेलो, नमस्ते।
9: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
2: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
1: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
2: ल ल ल, के नदिन्थ्यो?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ, अब चाहिँ के हो
4: खोजाइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्न यसो त जल्ले लगिहाल्छ नि।
6: अनि मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन फेड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा योग नेपालद्वारा जनहितमा जन सन्देश
2: हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा 83 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य था र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रमहरू 83 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
2: संविधान दिवस 2083 मूल समारोह समिति।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जिरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

Sarudova.

0: कुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल

0: हार्दिक निमंत्रण। कोशी प्रदेश सरकार द्वारा 80 दिन प्रति विराटनगर स्थित शहीद रंगशाला में माननीय प्रदेश प्रमुख परशुराम थापुंग को प्रमुख आतिथ्य था माननीय मुख्यमंत्री हिक्मत कुमार कार्की को अध्यक्षता में भव्यता का साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रम में सहभागिता का लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रम असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने झाँकी प्रदर्शनी खेल कौशल प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
0: संविधान दिवस 2083 मूल समारोह समिति।
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु, मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ, तिमासले हैरान बनायो मेरो पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
0: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843786852, 9824747718, 9843349696 र 9861314472। आमजी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्न मात्र हिंसा होइन, गाली गर्नु,

0: डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा गर्नु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
6: होंडा का विशेषता
7: जापानीज ऊर्जा प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भरपर्दो,
7: अफ रोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: अम्बेकी सरभर को घर पर जलवायु सम्मेलन शुभकामना संदेश दिदै प्रधानमंत्री शाह ने जलवायु परिवर्तन का कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण और व्यवस्थापन का विश्व समुदाय संग सहयोग और सहकार का आह्वान करने वहां जलवायु परिवर्तन को असर न्यूनीकरण और व्यवस्थापन विश्व समुदाय को साझा जिम्मेवारी भाग इसको समाधान का अंतर्राष्ट्रीय समुदाय को ध्यान आकर्षण कराने प्रतिबद्धता व्यक्त करूंभ राष्ट्रसंघ को 81 महासभा में जलवायु परिवर्तन का कारण भूमि का समस्या क्षति र समाधानका विषयमा विश्व समुदाय को ध्यान आकर्षण बढ़ाने वहां को भनाई प्रधानमंत्री शाह ने जलवायु परिवर्तन को असर सामना गर्न संघ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। पछुवाको चिलिनो जलविद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि फँसेका छ जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान लेदरो पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम रूपानीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो दुई दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डै 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्षम पम्प प्रयोग गर्ने तयारी भइरहेको पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढ़ीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानव सरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाई कुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 जना पुरूष, 329 महिला र 9 लिंग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउने माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीड़ित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउने माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्द्र राणा नगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन बहादुर महरले भटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको पीड़ा झन जटिल बन्ने गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको बाढ़ीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र संचार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खड़ा गरेको बताउनुभयो। कांग्रेसका सांसद खरबहादुर भोला, राज्यसभाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढ़ी पीड़ितको बाढ़ी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सड़क दुर्घटनामा बढ़दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाण्डेले आज सभामुख बलप्रसाद बरियाललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाण्डेले विगत आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। राष्ट्रिय राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका २ र गौरीगंज गाउँपालिका १ जोड्ने कन्काई पुल १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्रो महादेव खिन्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै २ अर्ब रूपियाँ जरिवाना तिराउनु भएको छ। राष्ट्रिय राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऋण बमोजिम ११,९,१२,५८,७७५ रूपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलाचल सम्पत्ति रोक्दा पनि सरकारी बाँकी सरह तहसील कार्यालय मार्फत असुल उपर गरिने कार्यालयले जनाएको छ। २०६८ साल जेठ ३१ गते ७२३ मिटर लामो कन्काई पुल निर्माणका लागि ३४,०९,००,००० रूपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो ३ बजेको नेपाल खबरमा ४ बजे रूपियाँका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाउ। मूल बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसहायता काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: चाड़ पर्व में यूरोपेंट्स प्रस्तुत करद रंगीन सर बरसिंग उपहार रु 50,000 को यूरोपेंट्स को खरीद में पाने लकी जो कूपन पाल्स 3% एसी 1 चार डबल डोर इंडक्शन चूलो राइस कुकर वॉल ट्रक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूल यूरोपेंट्स घर मात्र रंगा
1: मेरे कपड़ा पैकिंग गर्दा त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्धको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
3: फोन 0754-93-33 4-93-55
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz नेपाल खबरमा अब थप खबरहरू धनुषाको बेरह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ गएको भयो 18 गते अपहरणमा परेका धनुषाको बेरह नगरपालिका छपका मनोज महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई भैराकृत नगरपालिका एक 10 गडा क्षेत्रबाट सकुशल

सिलीगुड़ी को जिला प्रभारी कार्यालय धनुषा का प्रवक्ता प्रवीण उपरीक्षक ओम प्रकाश खनाल ने बताया है। आज दिवस तराई का धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि नापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिवस तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 30 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढ़ी नेपालगंज भैरवा र सिमडातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाड़ी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनु मौसम विभागले सुझाव दिएका छन्। अब विदेशको खबर। अमेरिकाले पृथ्वीको कक्षामा पहिलोपटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलोपटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय म्युन्टले शत्रुको आक्रामक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्वपूर्ण अंगका रूपमा योजना गरिएको गोल्डन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्र भने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 को एक सन्धिले अन्तरिक्षको कक्षामा आम विनाशकारी हतियार राख्ने प्रतिबन्ध लगाएको थियो। त्यसैत अमेरिका रूस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनफिल्ड क्रिकेट खेल्न नेपाल आउनुभएका छन्। एनफिल्डको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनफिल्ड खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाड़ी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतकसहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतकसहित 14,284 रन बनाएका छन्। चार बजे मित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर नियन्त्रणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिल्लीमा जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेको सी बाढ़ीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता पीड़ितका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउने सांसदहरूको माग, 14 वर्षदेखि कमका ठूला अलपत्र पानी निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड

0: सरोदों को सील,
1: मेरी चोर को काक,
0: छुच्छा सुंदर स्निग्ध प्रकृति,
1: शांति र आनंद को अनुभूति,
0: शहर
1: बाट नजीक
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: जुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841924481, वेबसाइट झुले.com.np।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि मन्त्र मार्क सिंह।
6: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात

लगातार सेवामा सहभागी हुनुभयो गर्नुभयो। काठमाडौँ ललितपुरका पालिका हामीले सञ्चालन गरिरहेका रात्रिकालीन लगातार सेवामा भक्तपुरका पालिकाहरूलाई पनि जोड्ने हामी गरेको तयारी छ। अब यो सेवा काठमाडौँ बाहिर

रात्रिकालीन यातायातलाई दीर्घकालीन र दिगो बनाउन सकिने भएको भनिन्छ। असोज तीन गतेदेखि काठमाडौँ उपत्यकामा 28 रात्रिकालीन बस मार्फत 6 नयाँ रूपमा सेवा सञ्चालन गर्ने तयारी छ। काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका 50 दुर्गाङ्ग्य गाडी ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले आज 50 मोटरसाइकल तथा स्कूटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो। ट्राफिक प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा खोजी गर्ने क्रममा ती गाड़ी फेला परेका हुन्। केही गाड़ीहरूलाई वास्तविक नम्बर प्लेटमा र केही नकली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका तीनमा आज बिहान बसले स्कूटर चालकलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। बसको ठक्करबाट स्कूटर चालक काठमाडौँको

12 वर्षीय अविरल तामाङको ज्यान गएको बताइएको छ। काठमाडौँ महानगरपालिका 12 ठेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेष गरी महिला भक्तजनको घुइँचो लागेको छ। ऋषि पञ्चमीका दिन मन्दिरमा महिला भक्तजन ठूलो संख्यामा पूजा अर्चनाका लागि त्यहाँ पुग्नु भएकाले त्यहाँ आज घुइँचो लागेको छ। प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरीका काठमाडौँ महानगरपालिकाबाट सुरक्षा कर्मी खपाइएको छ। मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आस्था क्षेत्रका सम्पदा स्थलमा समेत सरसफाई रंगरोगन सड़क बत्ती व्यवस्थापन गरेको छ। नेवार समुदायको मौलिक परम्परा सुकुल भोज पछिसम्म बिस्तारै हराउँदै गएको छ। चाडपर्व जात्रा विवाह प्रतिबन्ध पास्नु लगायतका अवसरमा गरिने सुकुल भोज अहिले मुख्यतः गुठी र मृत्यु संस्कारमा सीमित हुन थालेको छ। परम्परागत रूपमा सुकुलमा लहरै बसेर चिउरा अचार गेडागुडी सागसब्जी मासु दही लगायत विभिन्न परिका निश्चित क्रममा खाने चलन छ। तर बदलिलो जीवनशैली बढ्दो व्यस्तता आधुनिक पहिरन र पार्टी बालेसमा भोज गर्ने प्रचलन भएसँगै सुकुल भोजको अभ्यास घट्दै गएको संस्कृति बताउँछन्। संस्कृतिविद पुरूषोत्तम भूषण श्रेष्ठका अनुसार सुकुल भोज अहिले मृत्यु संस्कार र गोठी भजनमा मात्र सीमित हुँदै गएको बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भनिकाभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने

0: सर्पको पुकारबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धनी झाँक्री हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा 83 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रमहरू 83 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने। झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
1: संविधान दिवस 2083 मूल समारोह समिति।
3: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हेड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
5: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
6: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झन्झन गर्छ। पिनासले हैरान बनायो। यो रोग पनि के हो के? खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
7: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, सँगै जाउँ।
1: यहाँ नसा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843349696 र 9861313472। आन्जी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि। के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार।

0: रूपले बिर्सिसके आजकल आत्म त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबुझ्नु होला यति कार्पेट कार्पेटको शीर्षा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सब जना आई सकू भयो आज को वड़ा स्तर को छलफल शुरू कर आज हमी पहिरो जानु पूर्व को लक्षण बारे में विज्ञ को कुरा सुन्छौं
1: हेर्नुस भिरालो र सुक्खा जमीन में पानी रसौनी जमीन भुक्को फुल्ने ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमीन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
2: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
1: हो नि पहिरो जानु पहिले जमीन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
2: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
3: नेपाल सरकार विज्ञापन बोर्ड जोत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने तुलना छैन भन्ने बजारमा
4: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
3: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको साइजेस कहाँ कहाँ उपलब्ध छ नि
4: यो नेपालभर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही शोरूमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
5: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528880222 साथै 98010208895 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
6: आया आया भनेर पो बसेछ त
7: बिरामी हो क्या हो
6: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
7: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
6: हो र के डेन्टल रे
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
7: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
11: बेहुरो आज मेरो जन्मदिन हो याद त छ नि
12: संसार की सबै भन्दा राम्रो मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
11: त्यसै जस्तो हुन्छ हजुर पनि ल आँखा बन्द गर
12: ल अब आँखा खोल त
11: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी
13: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार छोरा खाँदा हुने व्यवस्था गरेको छ
14: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
15: किन खोज्नु भएको होला हजुर
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
15: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
14: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
15: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगर्नु हजुर
16: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
17: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ सरकार विज्ञापन

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ डीजल पेट्रोल तपाईले भनेकै समय में तुरंत उपलब्ध छ। संपर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलीफोन 0385-20-43 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर संगे न्यू आई सो मोटर पार्ट्स एण्ड सप्लायर्स में संपूर्ण गाड़ी मरमत संबंधी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुक गाड़ी मरमत कर संपर्क रमीला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा थोर बौद्ध सुलुखुम्बु
1: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने
2: हाई होना
1: ये जाने मन लगेन
2: ये
1: मैं साइंस को कंटे करना सकिन सर ने
2: कुछ मैं तुम संगे जा नमस्ते मैडम म रीना गुरुङ
3: नमस्ते कति टाइम ले पाल्नु भयो
2: आज रीना ले स्कूल जान्न भन्नु साइंस को कंठ गर्न सकिन अरे सर ले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ टाइम छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइंस को सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ अब चाहिँ
6: के हो के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोमन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाच्थ्यो न यसो त जल्ले लेखिहाल्छ नि
5: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: टोलू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलू दुतुन नगरपालिका 5 सोलू खुम्बु
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनुहोस् है एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनुहोस्।
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: Iswana, sunu sunu. Anggum mama tu bangun aku. Untuk perlu warga ajaran mata buk siri ni.
1: Wara?
0: Mana mana tisu tu?
1: Soita, kini orang ku kie khas khusus kurang desa. Kie bawa nata?
0: Kie bawa ini miss.
1: Maile suni sake. Ira buksa buksi banyu mudai na. Yota samajik abisus matra ho. Bujur? Kasele buksi ko aruplaunu, kutnu, pitnu, pira dinu wa? Gali bicitu garnu mudai na. Tisu kade samajik afrad ho. Buksi ko aruplaune, kutpit garne, tatha pira dinilai 10 persa kait. Rab 50,000 dekhi 1 lakh rupiah sama jariwana huncha. बक्सी आरोप लगाएर कुटपीट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै जान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ मिस
2: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ समाजलाई सभ्य बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
4: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो धूम्रपान गर्न छोडौँ स्वस्थ जीवन बाँचौँ
2: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेलो
7: हेलो हेलो
6: म हजुरको बैंकबाट बोलेको
7: हो
6: तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
7: हुन्छ हुन्छ पहुँच है ए ए नानी छोरी
5: हजुर
7: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
5: ल दिन त हेलो नमस्ते
6: हेलो हजुर
5: हजुर
6: यहाँ आएको ओटीपी नम्बर भन्नुस् त म तपाईको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्नु
7: ए नानी के भनेर छ के हो
5: बाबा बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अब देखि कसले ओटीपी नम्बर माग्यो भने नदिनुस् है बा
7: ल ल ल म किन दिन्छु
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
8: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौ
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
8: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
9: भाई साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ फ्रेन्ड अब चाहिँ के हो
5: खोजै के आयो त्यसको यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्तिन यसो त जल्ले पनि लेखिहाल्छ नि
9: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
9: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्छ आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
9: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामा के हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबस्नु, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा यो प्रोग्रामद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा यी पेपरद्वारा जनहितमा जनसन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हार्दिक निमन्त्रणा।
6: कोशी प्रदेश सरकारद्वारा 83 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
7: कार्यक्रमहरू 83 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर विनोद प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
6: संविधान दिवस 2083 मूल समारोह समिति।

0: तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस तुलकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याद 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्।

0: 27, सूचना अधिकारी 9852-85-12-26 र काउन्टर 0 38 52 04 03।
1: समय नै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गृहितमा सारी

0: सूचना सूचना सूचना
1: पोट देखिए
0: यदि तपाईंको बस्नामा चौमसा पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लगी संपर्क नंबर 98 52 55 768
0: अंक 98 52 55 768।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन यता छ गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सेन्टर जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनमा कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं कला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन किच्चेपाटी काठमाडौँ
4: प्रकृति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल साधवी सुलुकुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल साधवी सुलुकुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट 5 तह संख्या 2 स्टाफ नर्स साइट 5 तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइट 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बहुमुखी हुनेछ दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700

पत्र लाग्नु छ। प्रारम्भ लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर दिएपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बाई डाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाब्रु सेलकुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862086693 र 9842970166 जिल्ला अस्पताल फाब्रु सल्लेरी सेलकुमा। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान। पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुक्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0335520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: आजको भूमिहरु सेनालाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छेहरू के भएछ त दुःख गरेर कमाएको पैसा बाँक्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो नौमा दिदी सम्झाइ दिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तो लक्ष्य छ त कोटेश्वर लागौसो त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी खुसी हो मेरो साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नु सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
3: प्रतियोगिता तस्करी संचालन हुने सम्बन्धी एक माटो दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट ब्लू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र 14 स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू www.rmsr.com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 9842146 सदस्य राजकुमारलाई सम्पर्क नम्बर 9860137340 उपस्थित विश्वको पनि मिटिङ समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404020 अनुराज बस्नेत 9851714419 विपिन तामाङ 9862930264 र राजकुमार राई 9852554557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आपूर्ति परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकास्ती बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उपलब्धता को मिलन चित्र
1: होंडा का विशेषता
2: जापानीज उच्च प्रवृत्ति उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ भरपर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया दर्शन बजार में लंच भइरहेको
2: सब उम्र समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: उखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
2: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाङ उखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842880300

0: आपने विशेषज्ञ आजकल आत्मता यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के।
3: नेपाल सरकार विज्ञापन।

0: नमूना दुधकुंड आयल फार्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहां डीजल पेट्रोल तपाईले के समय में तुरंत उपलब्ध संपर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलीफोन 0385-20-43 नमूना दुधकुंड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुंड आयल फार्म स्टोर संगे न्यू आई सब मोटर पार्ट्स एण्ड सप्लायर्स में संपूर्ण गाड़ी मरमत संबंधी सेवा उपलब्ध छ। यहां साना तथा ठूला जुनसुक गाड़ी मरमत कर संपर्क रमीला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुंड आयल फार्म स्टोर सोनू दुधकुंड नगरपालिक साथ गारमा छोर बौद्ध सिलीगुडी
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि है
2: होइन
1: यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
2: कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
3: नमस्ते कति टाइमले पाल्नुभयो
2: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथी हेर न क्या खतरा समाचार आइसक्यो भोट ट्रेन अब चाहिँ के हो
6: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोमन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाथेन यसो त जल्ले नि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु है, एकचोटि तौलेर। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मिसामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
5: हो र?
4: होइन होला त्यस्तो त।
5: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस?
5: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन।

0: मद्यपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो नमस्ते
0: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भने के भयो
2: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाउ यसबाट आफू पनि जोगियो र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ओए साथी हेर न के खतरा समाचार आइसक्यो ब्रेन अब चाहिँ के हुनु
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाचेन यसो त जल्दै लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्छ आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक

0: का सदस्य सरोकार आज का बाल बालिका भूमिका सदनभर
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा यस नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्का वा सुसचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड हार्दिक निमन्त्रणा।
5: कोशी प्रदेश सरकारद्वारा 80 दिन गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
6: कार्यक्रमहरू 80 दिन गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने। झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
5: संविधान दिवस 2083 मूल समारोह समिति।

0: तह प्रथम वर्ष को बर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुनखुली बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भरिना 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोपि ल्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
2: यदि तपाईंको वर्षमा सिंहसाप कोइताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काफ्री पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
2: अङ्कमा 9852055768।

0: सत्तै मायो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे हुँ त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन टुच्चेपाटी काठमाडौँ
4: पूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेत पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट 5 तह संख्या 2 स्टाफ नर्स साइट 5 तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइट 5 तह संख्या 1 उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बहुचिन हुनेछ दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर किनेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बाई डाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुलुखुम्बुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्री सल्लेरी सुलुखुम्बु कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना
1: चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
5: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जाँच फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, भूमि आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
1: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
5: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 0335527711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आलेमगर निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: त्यसो भए मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देख्ने जस्तै लक्षण छ त। कतै लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के हुनु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाड्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: सृजना गरी धुबेखेरी तुल्याउने वस्तुमा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती मालु गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जुरहितमा जारी सन्देश।
3: प्रतियोगिता क्रिकेट संस्करण संचालन हुने सम्बन्धी सूचना। यसमाथि दिपोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट ब्लू फेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू हजुरहरूले मिस्टर डटकममा अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक सम्पर्क नम्बर 98 42 81 56 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98 60 31 37 40 उपस्थित विश्वको पर्ने नीति समय र स्थानीय नीति 2083 मंसिर 17 गते बिहान 6 बजी भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस शुरू हुने नीति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजी निर्माणाधीन कोरको रङ्गशाला। सब जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60 अनुराज बस्नेत 98 51 17 24 19 विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
0: गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूल जनधन को स्थिति प्रति हमी गहरो सही राष्ट्रीय विपत्ति को गुजी गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दुख्भिक अर्पित सहयोग विश्वास को लगी हम संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दी नया नीति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आज
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: जुन जलवायु परिवर्तन सम्मेलन 2082 सहभागी बनोस्।
6: आयोजक भरतझुङ गाउँपालिका जुनसुङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
6: भरतझुङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
7: मेरो कपडा प्याकिङ गरिदिन्छ श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध अञ्चलको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0754-93-33 4-93-555।
10: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा प्रलयकारी बाढ़ी आएको 21 औं दिन आज पनि मानिसहरू जीवित फँसेको आशंका सहित जलविद्युतको सुरुमा खोजी कार्य भइरहेको छ। चिनिने जलविद्युत आयोजनाको सुरुमा बाढ़ीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपतिका सांसद एवं इन्जिनियर श्रीराम नेवानीले जानकारी दिनुभएको छ। यसैबीच बाढ़ीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। ऊर्जा दुरोध तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधारसहित 6 वटा मुख्य मुद्दा प्रस्तुत गरेको हो। नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बीमा, हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था, नियमित उद्धार तालिम, स्पष्ट कार्य आकस्मिक योजना, पावर हाउसमा कम्तीमा 30 दिन पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पुनर्संरचना जस्ता विषय समेटिएका छन्। सरकारले अब जलविद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालनबारे सम्झौता गर्नेछ।
11: यसबीच नागडुङ्गा मुगिनी सड़क खण्ड र अन्तर्गत कृष्णगिरी सड़कमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुलीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णगिरी खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाड़ी चलाउने सड़क विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाड़ी संचालन भएकामा बिहार बिहानदेखि पूर्ण रूपमा सड़क संचालन गर्ने तयारी भइरहेको सड़क विभागले जनाएको छ। बाढ़ीको पहिरोका कारण क्षति पुगेको कृष्णगिरीमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको छ। अहिले सड़कमा जाँगर गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक संकेत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउने उपकरणहरू तयारी अवस्थामा राखिएका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङ खण्डमा पनि काम अघि बढ़ाइएको छ।
10: सरकारले भोटेपछि बाढ़ीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्नु भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्यमंचको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोग बारेमा धारणा राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुनर्निर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो। बैठकले सरकारी निकाय, सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिको पछिको पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
11: रसुवाको बैठकपछि बाढ़ीका कारण कैलाश मानसरोवर र गोसाईकुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ। पर्यटन विभाग अनुसार बेपत्ता हुनुमा सबैभन्दा धेरै 189 जना भारतीय नागरिक रहेका छन् भने अमेरिका, मलेसिया, युक्रेन र चीन सहितका पर्यटकहरू सम्पर्क दिइन्छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले खोज तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन्। अहिलेसम्म 310 विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ भने सम्पर्क दिनु भएका अन्य 13 जना सम्पर्कमा आएका छन्।
10: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डीएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीड़ित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्र दिने माग गरे। साथै विपदपछिको खोज, उद्धार, पुनर्निर्माण र राहत वितरणको प्रभावकारी अनुगमनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्।
11: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सनले सुकौरामा दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाडी सड़कबाट झन्डै 500 मिटर तल ढुङ्गा खसेको हो। इलाका प्रहरी कार्यालय भीमपेटीका अनुसार गाडीमा 8 जना चढेका थिए, 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 जनालाई हेटौडा अस्पताल पठाएको छ भने गम्भीर घाइते 3 जनालाई काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भूमिफेदीले जनाएको छ।
10: भू व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देश दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटा प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री वस्तु कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरूवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरूवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देश दिएको हो। कतिपय कार्यालयहरूले कर्मचारीको सरूवा भइसकेपछि पनि रमना नदी साबिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनिएको हो। परिपत्रमा निजामती सेवा नियमावलीमा भएको व्यवस्थालाई स्मरण गराउँदै सरूवा भएको कर्मचारीले तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा त्यसरी भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असमोपर गर्ने स्पष्ट पारिएको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीले रमना दिने विषयमा कुनै ढिलाइ गर्ने तथा प्रचलित कानून र नियमावलीमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयले सरूवा भएको कर्मचारीले निर्धारित अवधिमा रमना दिने, नयाँ कार्यालयमा हाजिर हुने वातावरण बनाउने तथा तलब भत्ता भुक्तानी सम्बन्धी व्यवस्था कानून अनुसार कार्यान्वयन गर्न सबै निकायलाई सचेत गराएको छ।
11: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। मुस्ताङको घरबझुन गाउँपालिका 4 जोनसम्म आजदेखि शुरू भएको घरबझुन जलवायु सम्मेलन 2083को उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर एउटा क्षेत्र वा तहमा मात्र सीमित नरहेकाले यसको सामना गर्न सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। घरबझुन गाउँपालिकाको आयोजनामा शुरू भएको सम्मेलनमा देशभरका 420 बालिकाले सहभागिता गुमाउने प्रतिबद्धता गुमाएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य हिमाल पहाड र तराईका बालिकाले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या जोखिम तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्ने भएको आयोजकले जनाएको छ। यसैबीच सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सर्जित जोखिम तथा विपत्ति न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
10: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बजारमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: राष्ट्रीय इंजीनियरिंग कॉलेज घोराही दाङ
13: फोन नंबर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
10: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति जनाले भोटेकोशी बाढीको 21 दिनमा पनि सुरुमा खोजी चल्दै भाषी विष्णुबी सड़कमा नयाँ ट्रयाक खोल्ने काम सकियो। पर्सिदेखि द्वितर्फी गाड़ी चल्ने मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो। सरो भएको कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन मकवान नमाना नदी कार्य प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने लगायतको खबर प्रस्तुत गरे। नेपाल दर्पणमा अब बाँकी प्रसंग बजारमा दाल चामल तरकारी फलफूल माछा मासु अन्डा जस्ता अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ़ेको छ। ग्यास तेल जस्ता अत्यावश्यक वस्तु बजारमा उपलब्ध नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग खाद्य प्रविधि तथा नियन्त्रण विभाग गुणस्तर तथा नापतोल विभाग तथा सरकारका विभिन्न निकाय क्रियाशील भए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्। बजार अनुगमन मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउन भइरहेका प्रयासबारे साथी सम्झना महर्जनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसँग कुराकानी गर्नुभएको छ।
16: अहिले खास गरी रसुवा बाढीले मुख्य राजमार्ग अवरुद्ध भएपछि बजारमा असन्तुलन अफिल सबैलाई भइराखेको छ। अब यसमा हामीले अहिले वाणिज्य विभाग मार्फत दैनिक 13-14 अनुगमन टोलीहरू परिचालन गरिराखेका छौं। कालोबजारी नहोस्, मूल्य वृद्धि नहोस्, कसैले पनि चाहिँ अब फ्रड गर्न नपाओस् भन्ने हिसाबले र यसमा अहिले पछिल्लो चरणमा सबैभन्दा बढी अलिक ग्यासको आपूर्ति व्यवस्थापनमा जुन दबाव हामीले झेल्नु परिराखेको छ यो दबाव काठमाडौँ उपत्यकामा विशेष गरी राजमार्ग बन्द भइसकेपछि काठमाडौँ धादिङ र काभ्रेमा भएका करिब 22 वटा उद्योगमा सिलिन्डर रिफिलिङ गर्न सकिएको छैन बुलेट आउन नसकेको कारणले। त्यसले गर्दा यताका जो काठमाडौँ भ्यालीमा ग्यास आपूर्ति हुन्थ्यो यताका उद्योगहरूबाट खाली सिलिन्डरहरू पनि हामीले तराईका उद्योगहरूमा लगेर फिलिङ गरेर दैनिक 30-50 हजार सम्मको सिलिन्डरहरू आपूर्ति गरेर अनि बिक्री वितरणको व्यवस्था मिलाउनु परिराखेको कठिन परिस्थितिमा पनि हामी छौं। र राजमार्ग चाहिँ बन्ने क्रममा भएको र अब चाँडै भोलि परिस्थिति र भोलि खुलिसकेपछि खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने लागेको छ।
17: यो बाहेक अत्यावश्यकीय चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचक्ल मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढ़िरहेको छ त मूल्य?
16: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौ, खास गरी उत्पादक र पालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारी हो भनेर हामी त्यो अध्ययन गरिरहेका छौ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटीसी र खाद्यसँग जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौ। केही माटहरू जो चाहिँ अलिक धेरै ब्रान्चहरू भएको माटहरू छ ती माटहरू मार्फत हाम्रो सरकारी संस्थानहरूबाट चिनी उपलब्ध गराएर त्यहाँबाट चाहिँ हामी बिक्री वितरण सहज बनाउने त्यो मूल्यलाई नियन्त्रण गर्ने हिसाबले हामी इन्टरभेन्सन गर्दैछौ। आजैदेखि त्यो सुरु भइराखेको छ र जहाँसम्म चामल दाल तेलको सन्दर्भ छ आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। हामीले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनुहुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
17: सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्। उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि अलिकति
16: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिनभित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ, सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढ़ीभन्दा बढ़ी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरूका गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ। हामी गर्छौँ, जसले चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ र जसले फेयर काम गर्नुभएको छ उहाँहरूलाई मन्त्रालयले प्रमोट पनि गर्छ र सहजीकरण पनि गर्छ। फेरि
18: हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत। नेपाल दर्पणमा खबरको सिलसिला संसदले दैनिक भोगी वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको समय समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनु र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद बदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल चिनी दाल चामल लगायत दैनिक भोगी वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो।
19: सरकारले ल्याएको पूँजी भण्डार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री चरण वर्मनले पूँजीगत लाभकर अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना कार्यान्वयन गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज शेयर बजार परिसूचक 948.57 अंकले बढ़ेर 2633.62 पुग्यो। आज सरल समयको प्रतिशत बढ़ेर बजार हरियाली भएको दिन लगानी र बीमासँग 2.5% भन्दा धेरै नै उकालोमा आएको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.68 करोड़को कारोबार भएकामा आज 347 कम्पनीको 2,03,00,000 शेयर 8.29 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2 महिना यताकै उच्च हो। यसरी असार 30 गते 8.41 करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पूँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 बुझे कार्ययोजनामा बजारको संरचनागत सुधार, लगानीकर्ताहरूको हित संरक्षण तथा पूँजी बजारलाई थप विवर्षित र प्रभावकारी बनाउने विषय समेटिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पूँजीगत लाभकरमा सुधारको प्रस्ताव गरिएको छ। 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको भित्तपत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको भित्तपत्रबाट प्राप्त लाभमा 5% पूंजीगत प्राप्त कायम करने प्रस्ताव गरिएको छ। यसरी चालू आर्थिक वर्ष को बजेट मार्फत अल्पकालीन लगानी में 10% और दीर्घकालीन लगानी में 7.5% पूंजीगत लाभ कायम गरिएको थियो। यसैबीच गएको आर्थिक वर्ष 2082-83 में घर जगह कारोबार बढेको छ। नेपाल राष्ट्र बैंक अनुसार गएको आर्थिक वर्ष में देशभर झण्डै 7,20,86 करोड़ रुपया बराबर को घर जगह कारोबार भएको छ। आर्थिक वर्ष 2081-82 में भने देशभर 3,86,15 करोड़ रुपया को मात्रै घर जगह कारोबार भएको थियो। यस हिसाबले एक वर्ष में घर जगह कारोबार को रकम झण्डै 3,34,71 करोड़ रुपया बढेको देखिन्छ। राष्ट्र बैंक अनुसार आर्थिक वर्ष 2082-83 में घर जगह कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्ष तुलना में 4.74% वृद्धि भएको छ।
20: बाढ़ी का कारण मरेका पशुपक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मीटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नु

0: आपने एकमा से डीटीएस के बाद जिस हो
1: देश हो खुशी को कनेक्शन
2: वर्षाको बेला गरिएको पूर्व तयारीले भङ्गनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिउ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: सीधा कुरा स्पष्ट विचार जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर।
6: राजमार्ग अन्तर्गत

0: दुई अर्ब रूपियाँ जरिमाना तिराउनु भएको छ। उलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इन्टरले सार्वजनिक खरिद ऐन बमोजिम 1,49,12,59,775 रूपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न पोलिटिसीले सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयभित्र रकम दाखिल गर्नुभयो। निर्माण कम्पनीको चलअचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सह तहसील कार्यालय मार्फत अर्जुन उप गर्ने कार्यवाहीले जनाएको छ। साथै सड़क विभाग अन्तर्गतका अन्य कार्यालयबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न संयुक्त निकायलाई पत्रकार समेत गरेको छ।
1: नेपाली कंग्रेसले निर्वाचन निर्देशिका 283 जारी गरेको छ। 15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रूपियाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेद्वारको दर्ता गर्नका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यसै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेद्वारी पदको लागि 11,000 शुल्क लाग्नेछ। कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेद्वारी दिनको लागि शुल्क लाग्ने उल्लेख छ।
0: राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न भनेको विधेयक 2083 संशोधन सहित सर्वसम्मतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकमाथि छलफलपछि सभापति कृष्ण बहादुर रोकाईले संशोधन सहित पारित गर्ने प्रस्ताव गर्नुभयो। यो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि समितिले विधेयकको प्रतिवेदन परिमार्जन सहित अनुमोदन गरेको हो। विधेयकमा संक्रामक पशुहरूको पहिचान, रोकथाम, नियन्त्रण तथा सम्भावित संक्रमणबाट पशु धुलाई सुरक्षित राख्न आवश्यक कानून व्यवस्था गर्ने विषय समेटिएको छ।
1: देशभर आज राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासंघले जनाएको छ। महासंघका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्टान सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्टान सहित मध्यम वर्षाको सम्भावना छ। तराईतर्फ कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँ तथा मध्य सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्टान सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
0: यसरी दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढ़ नेपालगंज भैरव र सिमरातर्फ अधिकतम तापक्रम 36 डिग्री सेल्सियसको बीचमा रहेको छ।
1: धनुषाको विदेह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरण परेका 15 महिने बालकको प्रहरी सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरण परेका धनुषाको विदेह नगरपालिका 6 कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिकाको वडा नम्बर 110 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय भनुसारले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा भनुसार कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भनुसाका प्रवक्ता प्रहरी नायक उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै जाँदा र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य उपस्थिति बढ़ाउँदै लैजाँदा सन् 2020 दशक चीनको दशक बन्ने बहस विश्वभर तीव्र बनेको छ। चीनले राष्ट्रपति शी जिनपिङको नेतृत्वमा चीनले आफ्ना प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी विदेश नीति विश्लेषक रायन हायसका अनुसार चीनले अमेरिकासँग तत्काल प्रत्यक्ष शक्ति संघर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्व लागि आधार तयार पारिरहेको छ। चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता भने कायम राख्न चाहेको छ। अन्तर्राष्ट्रिय नियोग यूएसएआईडी जस्ता कार्यक्रममा भएको कटौती र अमेरिकी नीतिमा बढ़ेको स्वार्थ केन्द्रित दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भनिरहेको छ। यसकै अर्को प्रसंगमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट संचालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढ़ाउने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। यसो हिजो घोषणा गरिएको निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढ़ाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलरभन्दा बढ़ी लागत बचत गर्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर. अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्. एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ. 39 वर्षका डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाड़ी हुन्. यसअघि पहिलो संस्करणमा कर्णाली ग्याक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका हाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो. वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3270 रन बनाएका छन्. यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14248 रन बनाएका छन्. वार्नरसँग भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, वेस्ट इण्डिजको सीपीएल लगायतका टी20 लीग खेलको अनुभव छ.
0: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन को नाममा रहेको सबैभन्दा लामो एक दिवसीय करियरको कीर्तिमान तोडेका छन्. धर्म मैदानमा अस्ट्रेलियासँगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्. 2004 डेब्यू गरे यता 22 वर्ष र 146 दिनको करियर सहित 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाड़ी बनेका छन्. तेन्दुलकरको एक दिवसीय करियर सन् 1999 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो.
1: खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबरका शीर्षक पुनपल्ट.
0: भोलिको सिमाडीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसीको कृष्णगिरी सड़कमा नयाँ ट्र्याक बन्ने काम सकियो. पर्सीदेखि दुईतर्फी गाड़ी चल्ने. मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो. सर्वभया कर्मचारी टोकीको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन. रमना नदिएकाले प्रमुख लेखा प्रमुख पटक तलब असुल गर्ने.
1: पूँजी बजार सुधार कार्ययोजनाले शेयर बजारमा उत्साह. 148 अंकले बढ़ो. अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालो बजारी बढ़्दो. हस्तक्षेप थालेको सरकारको दावी. 2020 को दशक चीनको पक्षमा हुने बारेको

0: radio next to your heart.
1: Go to FM 101.2 MHz.
2: पहिले भनेपछि यो प्रगति भन्छ भक्ति पण्डलमा भक्ति भक्ति दिनु जान्छ
3: पछि बोले तपाईँ भनेपछि हुन्छ नजी पर्ला संयोगी लिङ्गामा छ दिनुमा सेन्जी थोक्ला मित्र लाम हालिमा विकास भेटेवा दर्पीजी मरे विश्वम क्रिस्चियन पीटी लाम हिन्दी लागतम हिन्दी जिगो लागतवा छ्याचिन गोलजी कोलाम नयन विघ्न भूमिकी लेनलाम भक्तजी हानी भयो कुनै क्रिस्चियन पीटी सुरुप लेन्टी पुनम स्वरूप सीमा

0: ಬಸೆ ಗದ್ಯ ನೀ ಮರದ ಬಸಂಗಿದ ದಿಶರಿ ತಮ್ ಗೆಲ್ಯಮು ನೆನ್ನೆಸಿ ತಮ್ ಗಮನಬ ಖಾನೋಸಿ ನಾವು ದೇಹಿ ರಂಗ ದಿ ದಸನಸು ಚಿತ್ರಿ ತಮ್ಮ ಚಿತ್ರಿ ಮಾರ ದಸಂಗ ಟಿ ಡಬ್ಲ್ಯೂ ಆರ್ ನಂಬರ್ ನೇಪಾಲ ಇಪಿಒ ರೀತಾ ಜೆ ಗು ಬಿನಿ ನಾ ಇಪಿಸಿ ರೀತಾ ನೀ ನಾ ಟೂಕ್ ಚಿ ನಂಬರ್ ನೇಪಾಲ ಫನ್ ಗಿಂತಾ ಕೀರ್ತನ ಚಿ ನಾ ನೀ ಚಿ ಕೀರ್ತಕ ನಾ ಸುಮ್ ನಂಬರ್ ಗಿಂತಾ ಗು ಜೆ ಚಿ ಸುಮ್ ಸುಮ್ ಕೀರ್ತಕ ಕೀರ್ತಕ ಜೆ ಗು ಕೀರ್ತಕ ಫಸ್ಟ್ ಎಫ್ ಸಾ ಗಿಂತರ ಕಿತ್ರಿ ಗಿದ ಲಂಗ್ಸಂಗ್ ಡಕ್ಬುತಿ ದಾಸಲ ಮಾಠಿ ಸರ್ಲ ತಂದದಿ ಡಕ್ಬುತರಿನ ತಸಿ ದಿಲೆ ದೈನಿಸಿ
1: ರೇಡ್ ಪಾಂಡಾ ಮ್ಯಾರಥನ್ ಕೋ ಮಿತಿ ಪರಿವರ್ತನ ಸಂಬಂಧಿ ಸೂಚನಾ गत 2026 अगस्त 20 में आये विनाशकारी बाढ़ी पहरो ठूल जनधन को क्षति प्रति हमी गहिरो शोक व्यक्त छौं सोही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दिए उक्त म्याराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मिति में यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डुप शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुभाग
2: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खुजो त्यही तयार।
2: लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु धुपकुण्ड नगरपालिका 5 पल्लेरी सुनुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
4: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आंखा को जांच पड़ताल कंप्यूटर प्रविधि चश्मा फिटिंग चश्मा एवं सनग्लास खरीद में 10% छूट दिइन्छ विद्यार्थीहरूलाई ओपीडी में 30% र चश्मा खरीद में 20% छूट गरिएको छ वृद्ध अपांग तथा असहाय साथ ही विद्यार्थीहरूलाई ओपीडी चार्ज में 30% छूट को व्यवस्था गरिएको छ पुनश शनिवार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034213
5: सोलुखुबु आँखा उपचार केन्द्र सोलुदुत्कुन्द नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुबु
1: सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
6: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ
1: भर्ना कार्यक्रमको मिति
6: भर्नाको लागि आवेदन फारम वितरण 1 गतेदेखि 30 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म थप जानकारीका लागि 9851-01-05-56 9841-28-45-45 र 9842-84-87-75
1: गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस
3: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजे

0: ಸ್ನೇಹೋ ಸಂಭ್ರಮೋ ಪಸಿದು ಹೃದಯ
1: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: हार्दिक निमंत्रण। कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य तथा माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर वृहत प्रभात फेरी शुरू गरिने। झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
0: संविधान दिवस 2083 मूल समारोह समिति।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउन मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: फरार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रिट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइक 5 तह संख्या 2, स्टाफ नर्स साइट 5 तह संख्या 1, बायोमेडिकल टेक्निसियन साइट 5 तह संख्या 1। उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायो डाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि। फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166। जिल्ला अस्पताल फाप्लु सल्लेरी सोलुखुम्बु।
6: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
5: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न
7: सम्पर्क गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धी सबैमा जानकारी गराइन्छ।
8: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष सोलुखुङ्गु।
9: Toshi de le kun chum chow.

0: नमस्कार पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलुवा कामेस 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwasam.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेविका राईसँगै सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बु प्रहरीले 16 वर्षपछि पक्राउ गरे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी। जबरजस्ती करने उद्योग मुद्दामा सजाय चहर भई फरार रहेका सोलु खुम्बुका सुम्बा शेर्पा सिन्धुलीबाट पक्राउ। लिखुपिके गाउँपालिकाले बाढ़ी प्रभावितलाई 18 लाख भन्दा बढ़ी सहयोग गर्ने। कुम्बुक बसाङ लामो 1 मिटर बक्सको रकम दुर्पयोग नभएको वडा अध्यक्ष शेर्पाको स्पष्टि। सगरमाथाको साहस बदलिँदो हिमाली वातावरण समेटिएको रोड टू एभरेस्ट हङकङमा प्रदर्शन। काठमाडौँ उपत्यकामा किरात राई समुदायका लागि व्यवस्थित अन्तिम संस्कार स्थल निर्माण गर्न सांसद कार्कीको माग। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोगका आवश्यकता रहेको प्रधानमन्त्री शाहको भनाई। आईसीयूमै अन्तर्वार्ता लिएको विषय संसदमा उठ्यो। सरवा भएका कर्मचारीलाई रमना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल्ने।
1: अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि। स्विजरल्याण्डमा गर्मीले हिमताल पग्लिन थालेपछि जोगाउन कम्बल ओढ़ाइयो।
0: र सचिनलाई पछि पारे टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
2: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247718, 98443459696 र 98613314. आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
5: स्थानीय खबर।
0: अदालतबाट कैद सजाय ठहर भई 16 वर्षदेखि फरार रहँदै आएका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार थुलुङदुत्कौशी गाउँपालिका वडा नम्बर 1 मेले बस्ने 33 वर्षीय सन्तोष खर्पेलाई काठमाडौँको बौद्ध क्षेत्रबाट पक्राउ गरिएको हो। सोलुखुम्बु जिल्ला अदालतको नीति 2067 साल पुष 5 गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा खपेलाई 5 वर्ष कैद सजाय ठहर गरेको थियो। काठमाडौँको बौद्ध स्थित क्षेत्रमा लुकी छिपी बसेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले प्रहरी वृत्त बौद्ध काठमाडौँको समन्वयमा गत भदौ 28 गते खत्रीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयन तथा कैदले जरिवाना भुक्तानीका लागि भदौ 30 गते सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेश अनुसार उनलाई सोही दिन नै कारागार कार्यालय सोलुखुम्बुमा चलान गरिएको प्रहरीले जनाएको छ। भिडियो सन्देश मार्फत जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी निर्मल थापाले फैसला कार्यान्वयन अभियान अन्तर्गत प्रहरीले सफलता हासिल गरेको बताउनु भएको छ। अदालतबाट मुद्दा फैसला भइसकेपछि पनि सजाय नपाई फरार भएका व्यक्तिहरूको खोजी कार्यलाई प्राथमिकता राखेको उहाँले बताउनु भएको छ। प्रहरी निरीक्षक थापाले नयाँ नगद निकालेर खोजी कार्यलाई तीव्र पारिएकै परिणाम स्वरूप 16 वर्ष अघि फैसला भएको कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई काठमाडौँबाट पक्राउ गरी कारागार चलान गर्न सफल भएको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अदालतबाट फैसला भई फरार भएका अन्य अभियुक्तहरूलाई पनि कानूनको दायरामा ल्याउन खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ।
5: फैसला कार्यान्वयन भनेको चाहिँ हामीले अदालतमा पहिला मुद्दा चलाइसकेर अदालतबाट फैसला भइसकेका मान्छे अहिलेसम्म फरार भएर बाहिर बसिरहेका मान्छेहरू हुन् उनीहरूलाई पचास गर्दै जाने क्रममा हामीले यो 16 वर्ष अगाडि फैसला भएको कर्तव्य ज्यान मुद्दा र प्रतिवादी पक्राउ गरेका छौँ। त्यसको यो चाहिँ सम्मानित सोलुखुम्बु जिल्ला अदालतको मिति 2067 9/5 गते कर्तव्य ज्यान मुद्दामा 5 वर्ष कहिले फरार भई नगद कसैकोमा फरार भएका प्रतिवादी जिल्ला सोलुखुम्बु लुङको सिलाउपालिका वडा नम्बर 1 नियरी बस्ने वर्ष 33 को सन्तोष खत्रीलाई काठमाडौँको बौद्ध स्थित मार्गी बसिरहेको अवस्थामा मिति 2083 साल 5/28 गते यस कार्यालयबाट खटेर गरेको प्रहरी टोलीले प्रहरी वृत्त बौद्ध काठमाडौँको समन्वयमा पक्राउ गरी यस कार्यालयमा ल्याइएको र यसलाई कैद तथा जरिवाना भुक्तानीको लागि मिति 2083 साल 5/30 गते सम्मानित सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराएकोमा निज प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानीको लागि कारागार कार्यालय सोलुखुम्बुमा चलन गरेको छ। त्यो पछि गर्नुभएको हुन्छ। अब यस्तोको चाहिँ हामीले अहिले लगत नयाँ लगत निकालेर खोजी कार्य तीव्र गरेका छौँ। सही क्रममा चाहिँ उहाँ पक्राउ गर्नुभयो। लगत हामीसँग छ सर, तर त्यो गोप्य हुन्छ, हजुरहरूलाई सेयर गर्नु मिल्छ।
0: सोलुखुम्बु जिल्ला अदालतबाट जबरजस्तीकरणी उद्योग मुद्दामा सजाय ठहर भई फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुकुने नगरपालिका 4 लुराटोल बस्ने 38 वर्षका सुब्बा शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार जबरजस्ती गरमी उद्योग मुद्दामा जिल्ला अदालत सोलुखुम्बुले शेर्पालाई 2 वर्ष 11 महिना 8 दिन कैद र 30,000 रूपियाँ जरिवाना ठहर गरेको हो। फैसलापछि फरार रहेका उनी सिन्धुली जिल्लामा लुकी छिपी बसिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटेको थियो। इलाका प्रहरी कार्यालय खुरकोट सिन्धुलीको समन्वयमा भदौ 26 गते पक्राउ परेका शेर्पालाई सोलुखुम्बु ल्याएको थियो। कैद तथा जरिवाना भुक्तानीका लागि भदौ 29 गते जिल्ला अदालत सोलुखुम्बुमा उपस्थित गराएकामा अदालतको आदेश अनुसार उनलाई सजाय भुक्तानीका लागि सोलुखुम्बु कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी थापाले जानकारी दिए। लिखुपिके गाउँपालिकाले रसुवा बाढ़ी प्रभावितलाई 18 लाख भन्दा बढ़ी सहयोग गर्ने भएको छ। गाउँपालिकाले जनप्रतिनिधि कर्मचारी शिक्षक स्वास्थ्य कर्मीहरू र 30 कार्यक्रमका लागि प्रत्येक वडामा विनियोजित रकमबाट जम्मा भएको रकम सहित गाउँपालिकाको तर्फबाट 1,18,75,196 रूपियाँ सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी जानकारी दिनुभयो। उक्त सहयोग रकम मध्ये लिखुपिके गाउँपालिका विपद व्यवस्थापन कोषबाट 1,00,000 रूपियाँ चौला खर्क स्थित ओडा नम्बर 3 को कार्यालय संचालन कोषबाट 51,000 रूपियाँ जनप्रतिनिधिहरूको 10 दिनको सुविधाबाट 1,11,800 रूपियाँ गाउँ कार्यपालिकाका कर्मचारीको 2-7 दिनको तलबबाट 3,60,375 रूपियाँ सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको 2-7 दिनको तलबबाट 7,52,021 रूपियाँ र त्यस कार्यक्रमका लागि 5 वडामा विनियोजित 5,00,000 रूपियाँ संकलन गरिएको लिखुपिके गाउँपालिकाले जनाएको छ। रसुवा जिल्लाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ र चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोमा गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। बाढ़ी विपदका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोक सन्तप्त परिवारजन समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ताहरूको खोज तथा उद्धारको अपील पनि गरेको छ।
6: खुम्बु पसंगलामो गाउँपालिका 1 का वडा अध्यक्ष सुनुरु शेर्पाले विद्युत विस्तार तथा मिटर बक्सको खरिदका लागि उपभोक्ताबाट संकलित रकम दुरूपयोग नभएको स्पष्ट पार्नुभएको छ। वडा कार्यालयले उपभोक्ताको समय आर्थिक भार तथा अनावश्यक आवत जावत कम गर्ने उद्देश्यले मिटर बक्स खरिद तथा वितरणमा सहजीकरण गर्ने निर्णय भएनुसार उपभोक्ताबाट फारम भरा आवश्यक रकम संकलन गरी एकमुष्ट रूपमा नेपाल विद्युत प्राधिकरणमा भुक्तानी गर्ने र मिटर बक्स ल्याएर सम्बन्धित उपभोक्तालाई वितरण गर्ने योजना बनाएको पनि प्राधिकरणमा रकम बुझाउन आवश्यक बैंक खाता नम्बर तथा अन्य विवरण माग गर्दै पटक पटक पहल गरे पनि समयमा विवरण उपलब्ध हुन नसक्दा प्रक्रिया ढिला भएको जनाउनु भएको छ। जेएमजी आन्दोलन लगायतको असहज परिस्थिति सम्बन्धित कार्यालय प्रमुखको सरूवा तथा नयाँ प्रमुखको आगमन लगायतका कारणले प्रक्रिया थप प्रभावित भए पनि उपभोक्ताबाट संकलित रकम तत्कालीन अवस्थामा भूतपूर्व प्रधानाध्यापक तिलक राणा मगरको जिम्मामा सुरक्षित रहेको थियो। रकमको जिम्मेवारीमा रहेका तिलक राणा मगर विदेश जानुपर्ने भएपछि संकलित रकम तथा बिल भरपाई वडा नम्बर 1 का वडा सचिव दावा ग्याजी शेर्पाको जिम्मामा सुरक्षित राखिएको अध्यक्ष शेर्पाले बताउनु भएको छ। वडा अध्यक्ष शेर्पाको अनुसार विक्रमसम्म 2083 साउन 26 गते बसेको वडा कार्यालयको बैठकले मिटर बक्स खरिदका लागि संकलित रकम यथाशीघ्र नेपाल विद्युत प्राधिकरणमा बुझाई मिटर बक्स ल्याउने सम्बन्धमा आवश्यक निर्णय गरेको थियो। त्यसपछि भदौ 13 गते पुनः वडा कार्यालयको बैठक बसेर वडा सदस्य तथा कार्यवाहक सदस्य त्योजन राणा मगर वडा सचिव दावा गेजिन शेर्पालाई काठमाडौँ हुँदै सलेरी पुगेर उपलब्ध मिटर बक्सको रकम भुक्तानी गरी ल्याउने निर्णय गरेको वडा कार्यालयले जनाएको छ। विभिन्न व्यवहारिक कारणले उक्त समयमा प्रक्रिया अघि बढ़न नसके पनि हाल कार्यवाहक सदस्य त्योजन राणा मगर सलेरी पुगेर 51 वटा मिटर बक्स बुझी ल्याउने प्रक्रिया अघि बढ़ाइसकेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो। उपभोक्ताको रकम वडा कार्यालयले रोकेको र दुरूपयोग गरेको वा व्यवस्था गरेको भन्ने आरोप सत्य नभएको वडा अध्यक्ष शेर्पाको भनाई रहेको छ। यस विषयमा सामाजिक सञ्जालमा गरेको आरोप प्रत्यारोपप्रति पनि वडा कार्यालय आपत्ति जनाएको छ। सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी वास्तविक अवस्था नबुझी तथा प्रमाण बिना सामाजिक सञ्जालमा आरोप लगाउँदा समस्या समाधानको सट्टा भ्रम सृजना हुने अध्यक्ष शेर्पाको भनाई रहेको छ। अध्यक्ष शेर्पाले नागरिकले तथ्य र प्रमाणको आधारमा प्रश्नमा आलोचना गर्नु स्वागत योग्य रहेको बताउनु भएको छ। तर अपूर्ण जानकारी वा व्यक्तिगत आरोपका आधारमा विषयलाई विवादित बनाउनु उचित नभएको उहाँको भनाई रहेको छ। वडा कार्यालयले मिटर बक्स खरिद सम्बन्धी विगतका बैठक निर्णय सामान्य पाकेता तथा अन्य पहलका विवरण आवश्यक परे सार्वजनिक गर्न सकिने जनाएको छ। वडा अध्यक्ष शेर्पाले नागरिकको समय श्रम र आर्थिक भार कम गर्दै विद्युत सेवा सहज बनाउनु वडा कार्यालयको उद्देश्य भएको बताउनु भएको छ। उहाँले कुनै पनि विषयमा धारणा बनाउन अघि वास्तविकता तथा तथ्य बुझ्न तथा समस्या समाधानका लागि वडा कार्यालयसँग सम्बन्ध र सहकार्य गर्न सबैमा आग्रह गर्नुभएको छ।
0: सगरमाथाको साहस संघर्ष सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र रोड टू एभरेस्टको आइतबार हङकङको हुङ होम स्थित सन विन बाम्पो हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनिया, बेलायती, फिलिपिनो, अमेरिकी, इण्डोनेसिया लगायत विभिन्न देशका दर्शकको सहभागिता रहेको थियो। सगरमाथालाई नजिकबाट पर्दामा अनुभव गर्न पाएको भन्दै दर्शकले वृत्तचित्रको प्रस्तुत विषयवस्तु र सन्देशको प्रशंसा गरेका छन्। दर्शकले फिल्म हेर्दा आफ्नै सगरमाथाको यात्रामा सहभागी भएको जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका थिए। प्रिमियरमा हङकङबाट सगरमाथा आरोहण गरेका आधा दर्शन चिनिया आरोहीहरूको सहभागिता रहेको थियो। 50 मिनट लामो वृत्तचित्रले समावेश तहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई केन्द्रमा राख्दै पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा परिवर्तन हुँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरेको छ। वृत्तचित्रको केन्द्रमा 50 वर्ष नागेका राजगुरूङको सगरमाथा आरोहण यात्रा रहेको छ। प्रदर्शनी समारोहमा वृत्तचित्रका अन्य पात्रहरू कृतिमानी आरोही फुर्बा तेन्जिङ शेर्पा र निमा ग्यालजेन शेर्पा सहित विनोद गुरूङ र सुरज गुरूङ समेतको सहभागिता थियो। फुर्बाले 18 र निमाले 11 पटक सगरमाथा आरोहण गरिसक्नु भएको छ। निर्देशक निर्मल श्रेष्ठले रोड टू एभरेस्ट सगरमाथालाई केवल चिनाउने नभई बुझाउने प्रयास भएको बताउनुभयो। निर्देशक श्रेष्ठले यो वृत्तचित्र वर्तमान पुस्ताका लागि मात्र नभई भावी पुस्ताका लागि एउटा महत्वपूर्ण दस्तावेजका रूपमा रहने बताउनु भएको छ। कार्यक्रममा बी विल राइज फाउण्डेशनका अध्यक्ष तुलसी कुमार गुरूङले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखा परिरहेका परिवर्तनकारी वृत्तचित्रले महत्वपूर्ण सन्देश दिएको बताउनुभयो। वहाँले रोड टू एभरेस्टलाई विश्वभरका फिल्म फेस्टिभलमा पुर्याउँदै जलवायु परिवर्तन र हिमाली संरक्षण बारे अन्तर्राष्ट्रिय स्तरमा चेतना फैलाउने उद्देश्य रहेको बताउनुभयो। वहाँका अनुसार नेपाली हिमाली सम्पदा पर्यटन र वातावरणीय विषयलाई विश्व समुदाय समक्ष पुर्याउन वृत्तचित्रले प्रभावकारी भूमिका खेल्नेछ।
6: प्रतिनिधि सभाका सांसद प्रकाश सिंह कार्कीले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किरात राई लगायतका विभिन्न समुदायका नागरिकहरूका लागि मौलिक परम्परा अनुसार अन्तिम संस्कार गर्न व्यवस्थित स्थान समाधिस्थल घाटको व्यवस्था गर्न सरकारसँग जोरदार माग गर्नुभएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै माननीय सांसद कार्कीले काठमाडौँ उपत्यकामा देशका विभिन्न जिल्लाबाट आएका किरात राई समुदायका नागरिकहरू ठूलो संख्यामा बसोबास गर्दै आएको उल्लेख गर्नुभएको छ। उपत्यकामा निधन भएका किरात नागरिकहरूको आफ्नै मौलिक संस्कार र परम्परा अनुसार अन्तिम संस्कार गर्ने उपयुक्त र व्यवस्थित ठाउँ नहुँदा गम्भीर समस्या पैदा भएको उहाँले बताउनु भएको छ। काठमाडौँमा मृत्यु भएपछि सबलाई आफ्नै गाउँसम्म लैजान हेलिकप्टर वा गाडी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। सम्बोधनका क्रममा उहाँले भन्नुभएको छ, शोकमा परेको परिवारमाथि यसले थप आर्थिक र शारीरिक र मानसिक पीड़ा थपिदिएको छ। सांसद कार्कीले यो माग कुनै विशेष जात वा समुदायलाई अतिरिक्त सुविधा दिनका लागि नभई नेपालको संविधानले सुनिश्चित गरेको समानता, संस्कृति, पहिचान र आफ्नै संस्कार संरक्षण गर्ने अधिकारको कार्यान्वयनका लागि भएको स्पष्ट पार्नु भएको छ। उहाँले सभामुख मार्फत सरकारको गम्भीर ध्यानकर्षण गराउँदै काठमाडौँ उपत्यकामा किरात राई समुदाय लगायत सबै समुदायको मौलिक परम्परा अनुसार अन्तिम संस्कार गर्न मिल्ने व्यवस्थित स्थानको अविलम्ब व्यवस्था गर्न माग गर्नुभएको छ।
0: कोशी प्रदेश सरकार मन्त्री परिषदको बैठकले प्रदेशभित्र संचालित ग्रामीण पूर्वाधार तथा सड़क सञ्जाल विस्तारका क्रममा प्रभावित हुने भौतिक संरचना एवं सम्पत्तिको उचित क्षतिपूर्ति निर्धारण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। यो निर्णयसँगै अवरूद्ध आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिन र स्थानीय प्रभावित पक्षलाई नियमसंगत मुआवजा उपलब्ध गराउने बाटो खुलेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलाई
1: विद्यालय विराटनगरमा आज बसेको बैठकले सार्वजनिक खरीद प्रक्रियालाई थप पारदर्शी व्यवस्थित र छिटो छरितो बनाउन आवश्यक नियमावली तथा मापदण्ड संशोधन सम्बन्धी प्रस्तावलाई पनि स्वीकृत गरेको छ। प्रदेश सरकारद्वारा संचालित युवा लक्षित शिव विकास तथा स्वरोजगार प्रवर्धन कार्यक्रमका कार्यविधिहरूलाई परिमार्जन सहित पारित गर्दै मन्त्रालयहरूबाट पेश भएका विभिन्न नीतिगत मस्यौदाहरूलाई सम्बन्धित मन्त्री परिषद समिति तथा प्रदेश सभामा छलफलका लागि पठाउने सहमति जुटेको छ। प्रदेश योजना आयोग मार्फत प्राथमिकता प्राप्त विकास आयोजनाहरूको अनुगमन प्रभावकारी बनाउन र बजेट कार्यान्वयनलाई चुस्त पार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले बताउनुभयो।
6: रसुवाको फुटी कुसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज तीन हप्ता भएको छ। अहिलेसम्म 1295 जनाको शव भेटेको छ भने 5130 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितौनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ भने भेटिएका शवमध्ये 104 वटा शवको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायतका प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरेका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
1: भोटे कोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुरे, लिखु, बेल्टकोट, गढ़ी तथा धादिङ, गोर्खा र रोसुवाका पालिकाहरू बाढ़ीबाट धेरै प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। यस्तै पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट 2,52,000 भन्दा धेरै पशु पक्षी प्रभावित भएका छन्। 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको विवरणमा उल्लेख गरिएको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकारीका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घर पशुन जलवायु सम्मेलनका क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 21 औं महासभामा जलवायु परिवर्तनका कारण नेपालले फुक्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यानकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरेको छ। जलवायु परिवर्तनले नेपालको हिमाली, पहाड़ी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाई रहेको छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पक्रिने, हिमचट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिमनदीहरूको भाव बढ़ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतका समस्याहरू हिमाली क्षेत्र सहित समग्र नेपालीले भोग्नु परेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधता पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताउनु भएको छ।
0: राष्ट्रीय स्वतन्त्र पार्टी व्यासपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको घटना बाह्य प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाउनु भएको छ। रसुवाको भटेकोशी बाढ़ीपछि त्रिशुली तीन एक जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिए एनएसआई द बंगर नामक यूट्यूब च्यानल मार्फत सामग्री प्रसारण भएको थियो। सांसद बास्कोटाले आईसीयूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनुभयो। यो विषयले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई उदाङ्गो पारेको उहाँको भनाइ रहेको छ।
6: भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वाफैका निजामती कर्मचारीलाई तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सर्वाफैका कर्मचारीलाई विभिन्न वाहनामा साबिकी कार्यालयमा राखेर कामकाज गराउने तथा सर्वा भइसकेका पनि रमाना नदी पुरानी कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। मन्त्रालयले आज परिपत्र निकालेर निजामती सेवा नियमावली अनुसार सर्वाहका कर्मचारीहरूलाई तोकेको अवधिभित्र रमाना नदी साबिकी कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएकामा रमाना दिनुपर्ने, म्याथभन्दा धेरै अवधिको त्यस्तो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपहार गर्ने व्यवस्था रहेको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय सर्वाहका कर्मचारीलाई नियमावलीमा तोकेको बहाली म्याथ सकिदा समेत रमाना नदिने, विभिन्न वाहनामा साबिकी कार्यालयमा राखेर काम गराउने र सुरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने गरेको पाएको छ। यसले पालिकामा जनशक्ति अभाव भई सेवा प्रभावमा गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालयले जनाएको छ।
0: अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रमक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेनकले शत्रुको आक्रमक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अनअधिकृत हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले जनाएको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेनकले अमेरिका बदलिन्दो खतरा को सामना गर्न तयार रहेको बताउनु भएको छ।
6: स्विजरल्याण्डमा तीव्र गतिमा पटिरहेका हिम नदी र तालाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्याण्डको तासान फ्लोरोन हिम नदीमा भेडाकोनबाट बनेका दुईवटा कम्बल अर्थात च्यादर उडाएका छन्। उनका यी कम्बलले यो पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ।
0: जिम्बावेका विकेट किपर ब्याटर ब्रेन्डन थेलले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एक दिवसीय करियरको कीर्तिमान तोड्नु भएको छ। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट कार्यक्रममा थेलरले तेन्दुलकरको कीर्तिमान तोड्नु भएको हो। सन् 2004 डेब्यू गरे उता 22 वर्ष र 146 दिनको करियर सहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्ष थेलर सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाड़ी बन्नु भएको छ। तेन्दुलकरको एक दिवसीय करियर सन् 1990 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो। थेलरले सन् 2021 सन्यास लिनु भएको थियो। सन् 2022 आईसीसीको भ्रष्टाचार विरोधी र डोपिङ विरोधी नियमहरू उल्लंघन गरेकोमा उहाँलाई 3.5 वर्षको प्रतिबन्ध लगाइयो।
1: गरिएको थियो। यो प्रतिबन्धको अवधि पूरा गरेपछि टेलर सन् 2025 सन्यासबाट फर्किनु भएको हो। टेलरले 2007 एक दिवसीय क्रिकेटबाट 11 शतक र 49 अर्धशतक सहित 6704 रन बनाउनु भएको छ।
6: खेल खबर सँगै सोध समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: सोलुखुम्बु प्रहरीले 16 वर्षपछि पक्राउ गर्यो कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी। जबरजस्ती करणी उद्योग मुद्दामा सजाय ठहर भई फरार भएका सोलुखुम्बुका सुम्बा शेर्पा सिन्धुलीबाट पक्राउ।
6: लिखुपिके गाउँपालिकाले बाढ़ी प्रभावितलाई 18 लाख भन्दा बढ़ी सहयोग गर्ने। खुम्बु पसाङ लामो 1 मिटर बक्सको रकम दुरूपयोग नभएको वडा अध्यक्ष शेर्पाको स्पष्टीकरण।
1: सगरमाथाको सुहास र बदलिँदो हिमाली वातावरण समेटिएको रोटु एभरेस्ट हङकङमा प्रदर्शन। काठमाडौँ उपत्यकामा किराँत राई समुदायका लागि व्यवस्थित अन्तिम संस्कार स्थल निर्माण गर्न सांसद कार्कीको माग।
6: जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाई। आईसीएमआई अन्तर्वार्ता लिएको विषयमा संसदमा उठ्यो। सरुवा भएका कर्मचारी र रमाना नदिने कार्यालयमा प्रमुख र लेखा प्रमुखबाट तलब असुन्ने।
1: अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि। स्विजरल्याण्डमा गर्मीले हिमकाल पग्लिन थालेपछि जोगाउन कम्बल ओढ़ाइयो।
6: र पुतिनलाई पछि पार्दै टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
1: हवस्तो साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेडी

0: सेवा बढ़ी कसरी सहजमन दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
1: बंगलादेशमा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक पहिलो खेल भारत र पाकिस्तान बीच हुने, निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै शुरू हुन्छन्। यसले भोटे कोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढ़ेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
3: भटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ।

0: हलुका पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढ़ीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर क्यानोइन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढ़ीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विभिन्न नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खाने पानीका नमूना मध्ये 5 इकोलाइन जीवाणु भेटिएको थियो। इकोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा कोलोनाइजेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दारमा गाउँपालिकामा स्कप टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दारमा 5 नयटा, डाँडा कामका 69 वर्षीय तुलबहादुर खड्का, वडा नम्बर 6 मलिवाङका 82 वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिंगेलीका 12 वर्षीय नरेश उनी रहेका छन्। उनीहरूको दाङ र नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। नगरपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढ़ीमा स्कप टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 जनामा संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ़दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गरिरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लाल पूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढ़ीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएमसँग बताउनुभयो।
1: हामीलाई तत्त्व कानूनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परीक्षा प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागज पत्रहरू छन्, जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसै न कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टू केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानूनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ई एनआईडी को कन्सेप्ट पनि ल्याएका छौं। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम

0: त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पाठ नै हो।
1: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु

0: पृथ्वी पारित भएको हो। मिरिकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानून व्यवस्था समेटिएको छ। मिरिक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्ण बहादुर रोकाईले बताउनुभयो।
1: पशु रोग नियन्त्रण सम्बन्ध व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिबन्ध संशोधन सहित म पारित गर्नको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रमण पशु रोग नियन्त्रण सम्बन्ध व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आन्दले सभामुखको डोलप्रसाद अरियालमा भेटेर ध्यान आकर्षण गर्नुभएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्ने माग गरेको उहाँले बताउनुभयो।
2: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीड़ितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा अब सुत्केरी महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटो कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढंगबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढंगबाट पारदर्शी ढंगबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुवालले सीआईएनले बताउनुभयो।
3: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्र सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्र सदस्यको निर्वाचनसम्मको अहिले निरीक्षा बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिसभामा प्रतिसभा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भर्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई चाहिँ व्यवस्थापन गरेका छौं, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहित निर्देश जारी गरेका छौं। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीलाई विभिन्न बहानामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरूवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घर जग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आयोजन गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अध्ययन प्रतिवेदनले गत आर्थिक वर्षमा घर जग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रवाहमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनशीप

0: सुख्याल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछ। नोभेम्बर 11 भारत र मालदिव्स तथा बंगलादेश र श्रीलंका बीच खेल्नेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यूनमा छ।
1: संतोष गन्धर्व आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने।
2: सबै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हाँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
1: दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
1: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोस्तिन्छ।
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौ, छोरा छोरीको सपना जगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएनसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
3: तपाई पनि बाढ़ी प्रभावित बाल बालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बाल बालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
2: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन्नुहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सबभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ। काखमा लिने, सबै बस्ने, सबै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस् र अलि ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ। खेल असाध्य राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन् आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको। उहाँहरूलाई हामीले त्यति बेला त्यो हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि उनलाई शान्त गर्नको लागि धेरै महत्वपूर्ण हुन्छ।
3: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। नेत्रावती बजार बाढ़ीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, शुरूमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढ़ी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
7: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौं, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी भन्यो। अब यहाँ जङ्गलको बीचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
3: तपाई मास्क कतिको लगाउनुहुन्छ? बाढ़ीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
8: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चीजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिन, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भावना लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
3: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
0: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका एउटा साग नदीहरू छन्, त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
1: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले
4: रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपैह्रो र हिमताल फुटेर जोखिम बढ़ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोशीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौं।
0: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका एउटा साग नदीहरू छन्, त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ, हाम्रो मित्राष्ट्र चीनबाट आउने नदीहरू पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन, अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ, अहिले हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउनसम्म यस्ता घटना भइराख्छन्। अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ सूचनै नपाएको जस्तो अवस्था आयो नि त। जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्ने एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमोर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पौरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्। अकल पनि होइन, यो त पहिला नै पूर्णाङ्गन गर्न सक्ने विषय हो नि त, यस्तो हुन सक्छ एक दिन एक दिन भनेर त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ, यहाँले अलिकति सङ्केत गरिसक्नुभयो। पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, त्यही ठाउँ त्यो नदीले बनाएको

0: बरोबर नै छ
1: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ फेरि अर्को जोखिम
0: त्यही बेसिनमा हामीले हाम्रो बस्तीहरू त्यही गएका छन् अब सबभन्दा ठुलो कुरो पब्लिकले नागरिकले सजिलो कहाँ हुन्छ सहजीवन यापन कहाँ हुन्छ त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा तर त्यसलाई चाहिँ राज्यले प्रबन्ध गर्नुपर्ने हो राज्यले यस्तो बस्ती चाहिँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रत्यावधि गरेर व्यवस्थापन गर्नुपर्ने हो तर त्यो त भएन होइन त्यो हिजो पनि भएको थिएन आज पनि भएको छैन तर अब भोलि आएर गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टाढोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ त्यो एउटा सैद्धान्तिक कुरो भयो र अहिले व्यवहारिक रूपमा चाहिँ त्यो छैन अब हामी रोक्न सक्दैन अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो अब त्यही नै हो अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कुँडहरू छन् कन्डक्टहरू छन् बिल्डिङहरू छन् त्यो त अब सरकारले नगरपालिकाले स्थानीय निकाय मार्फत त्यो लागि गरिराखेको छ त्यो अन्तमा छ तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ अब राज्यले यसलाई चाहिँ हेलचक्रा गरेकै हो र राज्य मात्रै होइन हामी सब हामी पनि हामी यो विषयको मान्छे हामी पनि हेलचक्रा गर्यौँ नदी विज्ञान भू विज्ञान र जल विज्ञान यो तीनवटा भनेको एक आपसमा एकदम अनियन्त्रित विषयहरू हुन् र जुन प्रकोप भन्छौँ डिजास्टर भन्छौँ अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन् बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन तपाईँलाई अचम्म लाग्ला अहिले एउटा बाढी आयो पहिरो आयो भने हाम्रा संसारका साथीहरू खानी विभाग हुनुपर्छ खानी विभागको काम के हो खानी विभागको दायित्व के हो त्यो आउने ठाउँमा त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण हुन्छ त्यो नाम मात्रै छ साइन बोर्ड छ त्यहाँ एउटा के कर्मचारी संरचना छ त्यहाँ कुनै साधन स्रोत छैन एउटा एसकेबाट चाहियो सडक विभाग जानुपर्छ एउटा भूगर्भ शास्त्री पठाउनु पर्यो खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा यो त सहयोग हो सर यो हुन्छ अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनुको लागि सबैलाई यो घटनाबाट पाठ सिक्नुको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ संचार माध्यमले पनि अब एकदमै नागरिकलाई सचेत गराउनको लागि संचार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निर्माण भएको छ तपाईँ खास गरी जुन सागर खबर हाम्रो सेगन जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश पर्व हुन्छ र यहाँहरूले यस्ता विषयसँग जिल्ला जिल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियौँ त्यो हामीले बिर्सिसकेको थियौँ हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो अनुभूति हुने गरेर हामीले शिक्षा भन्ने एउटा संसार सम्प्रेषण गर्नु संसार माध्यमको दायित्व त्यो हो त्यो राख्नु भएको छ र अर्को सबैभन्दा महत्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ
2: बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ कांग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ र बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: 才华之旅，速度 FM 出发的。
1: 速度 FM 101.2MHz。
2: उज्जवल भविष्य को लागी हम अभियान।
3: Sanche Solu FM Studio Time
4: It's 8 PM Raat ko 8 baje
1: Time check ko saath ma New Star Digital Color Lab tatha Dwaramai Offset Press Solu Dutkunda Nagar Palika 5 Solu Khumbu
5: प्रभाव र नागरिक स्तरमा देखिएको मनो स्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधार

0: ഉപയോഗിച്ചു. അറ്റ്ലാന്റിക് സ്വാങ്സ് ഡോക്ടർ.
1: ധന്യവാദ. മാതൃപൂർണ്ണ മാതൃപൂർണ്ണ വിഷയം ധന്യവാദ.
0: अहिले के छ लगभग दुई हप्ताभन्दा बढी समय बित्यो बढेको चाहिँ बाढी आएको मानसिक स्वास्थ्यको अवस्था बाढी प्रभावितहरूमा कस्तो खालको कुन चरणको समस्या अथवा अवस्था हो अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समय पछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ तपाईँले त्यसमा काम गर्दै हुनुहुन्छ.
1: धन्यवाद लिजी. एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो. अब हामी सबैलाई थाहा छ यो जुन भटिकोसीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्. अब यसमा चाहिँ कस्तो हुन्छ भने अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको. अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि मान्छेहरू हराएका होलान् बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन भेटेको पनि थाहा छैन बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाया पशु सबै छैन
0: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ.
1: अब त्यो गुमाएको छ नि त सबभन्दा ठुलो कुरो चाहिँ के भने हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त तर अब आज चाहिँ त्यो केही पनि छैन कि तपाईँको कम्प्लिटली त्यो स्वेट हुनु बढाइदिएको जस्तो स्थिति छ अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन हेर्नुहोस् होइन अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ कतिले चाहिँ बोल्न थालेका छन् खुल्न थालेका छन् आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुन्छ.
0: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा सब पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू बेपत्ता रहेको तर वास्तविक के हो भने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न तीन चारवटा यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला. अब मानसिक रूपमा असर पार्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको अनि घर खेतबारी बढेको मान्छेहरूको अर्कै प्रकारको जसले आफ्नो केही भएन तर देखियो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर.
1: यो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ. कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्. अब कसैको धेरै क्षति भएको छैन सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै डराउने आत्तिने होइन सुत्न नसक्ने छटपटिने अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने हराएको मान्छे खोजिराख्ने त्यही बारेमा चाहिँ कुरा गर्ने त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन् बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हाम्रो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस हुन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भन्जिएको छन् त्यहाँ तिनीहरूलाई एकदमै कुद्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ कुकुर संस्थाका थियो तर उनीहरूले त्यसलाई अवस्था गरिरहेको थियो नि पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो छ भने चाहिँ नत्रश्री अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही दिन फेरि हेर्ने मान्छे जान्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यही उपचार गराइराख्नु भएको
0: छ अनुसारको प्रभाव कम
1: छोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठुलो वज्रपात हो
0: झन् थप्ने बढ्ने
1: अब निको लागेर पनि झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठुलो साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेले पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ
0: हामी अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पक्रिराखेको जस्तो यो खेत चाहिँ किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौँ सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढ्ने समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ
1: यस्तो हुन्छ यो अलिकति हामीले मिडियाका साथीहरूलाई पनि म चाहिँ धेरै ठाउँमा नै भन्छु यो असाध्य सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर राज्यकै निकायले झकझगाउनुपर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएछ कि त्यो त्यो त्यो जो पिँढी गर्छन् उनीहरूलाई झ्याउझ्याउ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने उसैसँग रहने उसलाई जानकारी चाहिए ठिक्कै जानकारी दिने र कम्ती उसले खाए खाएर याद गरिदिने बेचैन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ त्यही यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी संचारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई प्रसार प्रसार गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्ने भन्छ कि यस्तो बेलामा यो कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन् कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग डिक्लियर राज्यले गरे होइन यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लियर गरेको छैन डिएनए टेस्टबाट पनि सबै भेरिफाई भइसकेको छैन त्यसैले यो अवस्थामा मान्छेलाई आफ्नो सामानले निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिइराख्ने अरूको प्रश्न सुन्नु सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि किनभने उनीहरूको मेमोरीले अहिले तपाईँ सोधेको प्रश्नै बिर्सिन्छ हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन त्यही ड्यामेज त्यही हराएको मान्छेहरू अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त मेरो घर थियो खेत थियो के थियो मान्छे थियो त्यहाँ केही पनि छैन यो नै हो र भन्दा उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि स्वीकार नै अप्ठ्यारो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल अनि एक्सेप्टेन्स भन्छ कि स्वीकार गर्ने कि होइन यो भएकै होइन अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन्छ किनभने हो भन्ने बित्तिकै केही पनि छैन नि त अनि त्यो नभएको अवस्था आफूले सम्हाल्न झन् गाह्रो हुन्छ कि यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने होइन ऊ त्यहीँ स्टेबल हुँदै गइराखेको छ भने सबस दिने उसलाई टाइम चाहिन्छ दिने उसलाई टोइलेट जान लगायो भने बेलुकाको अवस्था छ लाइटहरू कस्तो छ हेर्दैन अनि उसलाई छटपट्टी भयो भने त्यो अलिकति निकै छटपट गर्नु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ क्या.
0: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आकर्षित भएको त्यस्तो सामग्री हालिदिनु भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन् त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलिक बढी देखिन थाल्यो होइन. त्यसो भए के गर्नु पर्यो त जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नु भयो मानव पत्रकार सञ्चारकर्मी कोही भने कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ.
1: अब यस्तो हो तपाईँ मिडिया कर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हाल लिएर बस्न आउनु भएको छ होइन. त्यहाँ मध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के को लागि आफू गएको हो त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि इन्फर्मड कन्सेन्ट भन्छौँ सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो अनुमति दिनु पर्यो. त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्नु म यो कुराबारे बोल्दिनँ है भन्ने पनि दबाब दिनु भएन होइन. किनभने उसलाई गाह्रो हुन्छ कुरा म कतिपय त्यो आफ्नो गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि त्यसलाई त्यो साक्षात्कारै गर्न चाहँदैन कि. अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर उनीहरूले त्यो चाहियो होइन नि त. बाहिरको पब्लिक सिम्प्याथी चाहियो होइन, उनीहरूलाई जे जे चाहियो हो त्यहीको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो. गाह्रो भएको छ भने राज्यले के सहयोग दिने कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ आउन रात र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको.
0: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि पनि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ.
1: तपाईँ बहुत अर्थ गर्नुभयो. एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो. उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि. उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्नु ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइय गर्दै भनिन्छ नि त्यो ठुलो आपद विपद पर्यो भने समय दिन्छ लड्न लायो भने त्यस्तो सपोर्ट चाहियो. अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भन्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि. यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई. त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो हुन्छ, तपाईँले जसरी बुझ्दैनन्छ तपाईँको सहयोग हो, तपाईँलाई के सह तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त कहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्छु तर म तपाईँको सहयोग हुँ है भनेर त्यति भनेर उसैसँग बस्दै पनि त अलि बारपछि नानी यता होइन भनेर उसले भन्नु थाल्थ्यो कि अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर मलाई बहुत गाह्रो भयो भन्ला छटपटी भयो भन्ला. अब त्यो गाह्रो छटपटीदेखि कहाँ अब आफूले नै म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफ्नै छटपटीहरू त भएन नि. त्यो छटपटिनुपर्ने अवस्थामा सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्छ त्यहाँ. किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफ्नो सम्हाल्न थाल्नु भएको छ अनि यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलरै नआइदियो हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ.
0: त्यसो काउन्सिलरको काम त मनको घाउ पीडा
1: झन् दुख नि त उहाँले के गर्नु भने तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त. उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है. तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ। आज कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घण्टा भन्न पाउनु नबस्न सक्नुहुन्छ, त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन, हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तार बिस्तार बसेपछि उसले कुरा गर्न थाल्छ नि त, अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रमा पनि त्यही दृश्य आएको हुनसक्छ, उसले बोल्न थाल्छ नि, बोल्ने बोलेको बेला सुनिदिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि, यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन, उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भए नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अनि जति तपाईँले जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ, तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ, अनि मलाई लागेको छैन एकदमै गाह्रो भएको छ छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डले तपाईँलाई यस्तो यस्तो देखिरहेको छ हामीले गाह्रो निकै भए जस्तो लाग्यो कस्तो छ हजुरलाई त्यति मात्र सोधेर पुग्यो नि।
0: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौ उहीले प्रश्न उठिरहेका छ भन्नुभयो, र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बालबालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि समयले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने सुनवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौँ उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौँ उसले गर्ने पनि सुनवाद हो। यो तीनवटै सम्वादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै सम्वाद खोजिरहेका छौँ?
1: यस्तो हो अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने आएर के ढाडस महसुस गराउनु चाहिँ निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो। अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नि प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन। काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव व्यवहार भावना इमोसन अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ, हो त्यो गाह्रोलाई शब्दमा उसको नजिकमा त तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ पानी खानुहुन्छ त्यति मात्र भन्ने त कम्तीमा उसको मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए अहिले छैनन्, हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारो सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला पुरा गर्न मन लाग्छ आफ्नो जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि, हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ। अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु, र उसलाई कम्प्लिटली फ्रिडम दिनु पर्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानी छ अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पर्यो। त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भने त्यो एउटा कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा। अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चलेको छ कि छैन, ऊ समयमा उठेको छ कि छैन, सुतेको छ कि छैन, खाएको छ कि छैन, टोयलेट डिसेपिसन गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप चाप यदि विश्वास छ भने गरेको छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नुहोस्, एउटा आउँछ अर्को आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साई छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यति सम्झिँदैन, अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्किएको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने त मनमा कस्तो लाग्यो यो गर्दा त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ हो। उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि, तपाईँको उपस्थिति पनि भ्यालिडेट हो, म अब खुसी छु है भन्ने उसलाई पनि लागेर भन्यो नि त। अनि तपाईँ साक्षी हुनुहुन्छ, तपाईँ पनि हो, मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ, अघि यस्तो थियो, चित्र लेख्यो, यस्तो गर्यो। ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि। अनि अहिले कस्तो हुन्छ भने अहिले त मलाई सजिलो भएको छ, अनि हल्का भयो भन्छ नि हो। उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको सो, तपाईँको अनुहार, त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई।
0: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
1: जरुर पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबु आमाहरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि, उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ। त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ। त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप,
0: अहिले यो जब भुटेकोसी बानी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलाउनेमा अथवा केहीमा अल्झे भुल्यो पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
1: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै एकदमै दुःख लाग्छ, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबा आमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक छ, अझै बढ्दै जाने होला,
1: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीमा छन्, तर काका काकीले के भनेको छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएको छन्, आउँछन् भनेको छ।
0: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको
1: अब त्यही उनीहरूले भन्नु सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई बाबुजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
0: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रश्न भयो, तर पनि सानसाना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिँदा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
1: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ भने हामी जस्ता मान्छेहरूको मदत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसो मात्रै होइन अरूको पनि धेरै बितिया छ।
0: बताउने शैली चाहिँ मानव अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोवेदको उपस्थिति भएन, तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
1: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तवमा त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटिकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनजीले सधैँ उसो लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ। हामी पनि आशा त हामीले पनि आफ्नो अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, अब त्यो कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भनेर उसले एकछिन रोला, बच्चाहरू फेरि धेरै बेर नरोला अथवा केही दिन नबोल्ला डिप्रेस्ड होला हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसले एक्लै छोड्नु हुँदैन कि केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छु कि म किन बाँच्ने मेरो कोही चाहिँ बहुनी छैन आमा पनि छैन म मात्र किन बाँच्ने अङ्कल आन्टीले जे जे भन्ने अथवा अरूले जे जे भने म बाँच्दिनँ भन्ने आउन सक्छ
0: त्यो त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने
1: यो उमेरमा नै आउन सक्छ इभन तपाईँको आठ नौ वर्षको बच्चालाई नि उसको बाबा आमा त उसको उसको त एउटै लाइफ हो नि तपाईँको यसरी जोडिया नि अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त चाइल्डहुड डिप्रेसन जान सक्छ उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय त्यसपछि फेरि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो पनि गर्ने अने फेरि नर्मलमा फर्किने कोसिस गर्छ तर पीड़ा हुन्छ नि त याद हुन्छ नि त जता गरे नि बाउ आमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन जान्छ त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस् कम्तीमा तीन चार हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस् अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि किनभने त्यो आफ्नो बसमा छैन अब दैवले नै लान चाह्यो भने जसलाई नै लाँदो रहेछ भन्ने मान्छे नै बिस्तारै त्यसरी तयार हुँदै जान्छन्
0: कि त्यसो भए बाल बालिकाहरूमा त्यो उनीहरूलाई थपिरहनुहोस् हुनुको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुमै गराउनु चाहिँ
1: उनीहरूलाई त्यो अभिभावक
0: अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
1: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुमेल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् क्या होइन अनि अरू पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बन्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नु पर्यो जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ हेर्नुहोस् होइन ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगाएर पढाइदिन्छु म गुम्बा यस्तोमा राखिदिन्छु सबै हुन्छ भन्ने मान्छे जान्छन् कि अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीले अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो
0: हो अभिभावकविहीन पनि छोरा मान्छे र झुक्ने मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने
1: फरक हुन्छ छोरीको त झन् धेरै छ छोराको पनि छ फेरि छोरालाई पनि तपाईँलाई लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने अब शरीरको अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेचिदिने यस्ता खालका घटना त सुनिया छन्
0: अघि तपाईँले जुन अभिभावक गुमाएको बालबालिका कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुईटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमामा दुई एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी नभएको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौँ देख्यौँ होइन अब समायोजन गर्ने कुरामा अथवा उनीहरूले त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुई मध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिनु आवश्यक छ
1: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ दस एघार बाह्र वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ एसओएस विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ
0: समयको लागि कुराकानीलाई धेरै धन्यवाद छ
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद यो असाध्यै महत्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ यो तीनटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो तर त्यहाँ चाहिँ देशै भरिका मान्छे पर्याइदिनु होस् कडाले महसुस जुम्ला र सुगम भेरो परेका छन् कालीकोटमा परेका छन् हरेक जिल्लामा केही न केही मान्छे त्यसो परे सङ्ग्रामको पनि पर्या भेटियो होइन त्यसैले यो देशैभरको निम्ति पीड़ा हो होइन र त्यो ठाउँका मान्छेको लागि त त्यो त्यो बयानै गर्न नसकिने पीड़ा हो त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउन् र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ र यो फेसबुकमा बस्ने अनि अब यी अहिले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन यो यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट जाओस्
0: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा बसुवाको भुटुको सेवा दिएपछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र

0: पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाउ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौ।
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर। जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
4: बाल विवाह रोकौ, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UNRC सामुदायिक रेडियो उदयपुर र CIM।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा।
9: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
9: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम इन घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपो टिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेर चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी

0: परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्स्की आइएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
4: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-6469 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
5: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
4: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-6469 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
6: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
7: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकी वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
8: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
9: हमारा दुख में सरकारी खेती करी छोड़ पानी पीड़ा अखन तो खेती हो पाई।
6: खुला संसद, सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो संसद।
8: सड़क देखि सदन सम्म र सदन देखि फेरी जनता सम्म संवाद, सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद।
6: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो संसद।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा